0: यसको परिधिबाट कुन चाहिँ बस्न सक्दछ, कसलाई वायुको आवश्यकता छैन, कसलाई जलको आवश्यकता छैन, कसलाई पृथ्वीमा बस्नु छैन, कसलाई सूर्यको ताप चाहिएको छैन, कसलाई चन्द्रमाको शीतलता चाहिएको छैन, सबलाई त चाहिएको छ, चाहे उसले वेद मानुस या नमानुस, हर कसैलाई यो त आवश्यक छ, यसबाट ऊ अलग हुन त सक्दैन। त्यसले जान्नका लागि बुद्धिको आवश्यकता पर्छ, बुद्धिको सही प्रयोग गर्यो भने जान्न सकिन्छ। त त्यसैले वेदले आचरणमा अत्यन्त ठूलो बल दिएको छ, केवल भाषणमा मात्रै वेदले बल दिँदैन, आचरणमा बल दिएको हुन्छ। संसारका सबै मतपन्थ र सम्प्रदायहरूका ग्रन्थहरूमा विश्वासलाई प्रथम स्थान दिन्छन्। विश्वास गर, त्यहाँ भित्र के छ कस्तो छ त्योसँग सरोकार छैन, ऊ त्यहाँ पुग्यो भने उसले विश्वास गर्नेलाई, यो धर्म ग्रन्थ हो यसमाथि विश्वास गर्नुपर्छ, यसले जे भनेको छ त्यतै जानुपर्छ। यस्तो प्रकारको उपदेश साम्प्रदायिक ग्रन्थहरूबाट हामीलाई प्राप्त हुन्छ, तर वेदमा त्यस्तो हुँदैन। वेदले विशेष गरेर आचरणलाई बल दिएको हुन्छ। वेद नै यस्तो धर्मग्रन्थ हो जसमा विश्वासको स्थान छ किन्तु प्रधान होइन, प्रधान स्थान आचरणको हो र छ। वेदका यस भावनाको दर्शन पौराणिक साहित्यमा पनि गर्न पाइन्छ, अर्थात गरेको पाइन्छ, प्राप्त हुन्छ। एक पुराणमा लेखेको छ, आचारहीनम न पुनन्ति वेदाः, यो चाहिँ देवी भागवत 11 स्कन्ध अध्याय 2 श्लोक 1 आएको छ यो वाक्यांश। तै आचरणहीनलाई वेदले पनि पवित्र गर्न सक्दैन भनिएको छ यहाँ चाहिँ। वेदले पनि पवित्र गर्न सक्दैन भनेको छ जो आचरणहीन छ। वेदले पनि भन्नुको तात्पर्य के हो त त्यसलाई बुझ्न आवश्यक छ। त्यसले कसरी चाहिँ त्यो वर्णन गरेको त अगाडि भनिएको छ वेदमा, वेदलाई के भनिएको छ भने पावमानिहि, पावमानिहि अर्थात पवित्र गर्ने ग्रन्थ मानिएको छ। र यो पुराण वाक्य वेदको यस योग्यताको अपलाप अर्थात झूठो कुरा साबित गर्न खोजे जस्तै देखिन्छ। कुरा के हो, यसको भाव स्पष्ट छ। यस्ता मनुष्य भेटिन्छन् जसले चारै वेद कण्ठ गरेका छन् र जसले एक एक मन्त्रको भाव विस्तारले सम्झाउन सक्दछन्, किन्तु उसको आचरण उसको विपरीत छ भने वेदले के गर्नेछ। यसको तात्पर्य चाहिँ यो, पढेर पनि जानेर पनि यदि त्यसको आचरणमा हिँड्न सकेन भने उसलाई केही गर्न सक्दैन। त्यसैले भनिएको हो, यस्य नास्ति स्वयं प्रज्ञाशास्त्रम तस्य करोति किम् लोचनाभ्याम विहीनस्य दर्पणम किम् करिष्यति। यस्य नास्ति स्वयं प्रज्ञा, जससँग बुद्धि नै छैन उसले शास्त्रले के दिन सक्छ। लोचनाभ्याम विहीनस्य दर्पणम किम् करिष्यति, जसको आँखा नै छैन देख्नै सक्दैन उसले ऐनाको के काम, के गर्छ उसले ऐना हेरेर। त्यसैले पनि बुद्धिमा बल दिएको छ, बुद्धि उत्तम हुनुपर्छ, बुद्धिले सोच्न सक्ने बुद्धिलाई बनाउनु पर्दछ। त त्यसैले उसको आचरण उसको विपरीत छ भने वेद के गर्नेछ भनिएको, यसको तात्पर्य जो पुराण वाक्य आएको छ। वेदको काम प्रेरणा दिनु हो, उसले प्रेरणा दिन्छ उपदेशद्वारा। वेदका मन्त्रले यो गर यो नगर भन्छ, विधि र निषेध गर्छ, मान्नु नमान्नु मनुष्यको काम हो। उसले प्रेरणा दियो, ज्ञान दियो, अब त्यसले मान्ने नमान्ने जसले सुन्दछ जसले पढ्दछ उसको अधिकारको कुरा हो। यदि उसले त्यसलाई सही प्रकारले उसको बुद्धिले सही हो भन्ने साबित गर्न सक्यो भने ऊ मान्छ, सकेन भने मान्दैन। यस आशयलाई जानेर ऋषिहरूले भन्नुभएको छ, आचार परमो धर्म श्रुत्युक्त स्मार्तये वच, यो चाहिँ मनुस्मृति अध्याय 1 श्लोक 108। त यसमा श्रुति स्मृतिमा निर्दिष्ट आचरण नै मनुष्यको धर्म हो भनिएको छ। चाहे त्यो जुनसुकै समुदायको होस्, जुनसुकै परम्परालाई मान्योस्, जुनसुकै सम्प्रदायको मान्योस्, तर आचरण त उसलाई पनि आवश्यक छ। त्यही त धर्म हो। वेदमा आचरणलाई यज्ञ बताइएको छ, त्यहाँ यज्ञलाई मुख्य धर्म बताइएको छ। यस मन्त्रमा उपदेश दिने अधिकारीको वर्णन गरिएको छ, उपदेशका निम्नलिखित गुण हुनुपर्दछ भनेको छ। जो उपदेश गर्न चाहन्छ त्यो उसको गुण के को आवश्यकता छ त भनिएको छ, यश्चिकेत, जसले जान्दछ जुन पदार्थको उपदेश गर्नु छ त्यसको उसलाई ज्ञान होस्। उसको ज्ञान छैन, जानकारी छैन, तर उसको उपदेश गर्न बस्छ भने त्यो त्यसबाट अपमानित नै हुन्छ। अज्ञानी उपदेशकले त भ्रमको खाल्डोमा हालिदिनेछ, किनकि भ्रम सृजना गरिदिनेछ उसले। जसले भ्रम सृजना गरिदिन्छ आफू त खाल्डोमा खसेको छ भने अरूलाई पनि खसाइदिन्छ। जसले जसलाई जान्दैन उसले त्यसको उपदेश के र कसरी गर्नेछ। किन्तु आज अनेक उपदेशक यस्ता छन् जसले आफ्नो उपदेश्य विषयको जसलाई ज्ञानै छैन। मैले यो चिजको उपदेश गर्नु छ तर त्यसको ज्ञान छैन। र अर्को भनेको छ स शुक्रतुहु, त्यो कस्तो हुनुपर्छ, त्यो सुकर्मा होस्। उपदेशका कर्म श्रेष्ठ हुनुपर्छ, जो उपदेश गर्दछ उसका कर्म पनि श्रेष्ठ हुनुपर्दछ। ज्ञानका अनुसार उसको आचरण र व्यवहार होस् भनिएको छ। यसका विचारहरू र आचरणहरूमा समता होस् न कि विषमता। ऊ आफ्ना विचारका अनुसार भन्न र गर्न सक्ने होस्। त अर्कोमा भनिएको छ वरुणो यस्य दर्शतः, वरुण जसको दर्शनीय आदर्श छ। वरुण शब्दको अर्थ हुन्छ दर्शन गर्न योग्य अथवा उसलाई सम्मान गर्न योग्य। जसले आफ्ना प्रत्येक कर्म र विचारमा भगवानलाई समक्ष राख्दछ, जसको प्रत्येक क्रिया चेष्टाको लक्ष्य प्रभु दर्शन छ, जसले भगवानलाई आफ्नो आदर्श सम्झन्छ, भगवानलाई आदर्श मानेर हिँड्ने मनुष्य आफ्नो उपदेशमा भ्रम या ठगीको कुनै कुरा भन्न सक्दैन, उसले त्यहाँ ठग्न सक्दैन जो भगवानलाई आफ्नो आदर्श मान्छ। जसले ईश्वरलाई आदर्श मान्दैन ऊ ठग्नदेखि पछि पर्दैन, ऊ ठग्छ ठग्छ जसरी पनि ठग्छ उसले। र उसले भ्रमको खेती पनि गर्छ, भ्रम सृजना गरेर पनि फसाउँछ व्यक्तिलाई। त्यसैले किनकि भगवान सदा भ्रम रहित एवं ठगी शून्य छ, उसलाई कुनै प्रकारको भ्रम छैन, उसलाई ठग्न आवश्यक छैन। ऊ कुनै प्रकारको जस्तो आज मानिसहरू ईश्वरका नाममा योग र ईश्वरका नाममा योग अनेक प्रकारका कुराहरू भनिरहेका हुन्छन्। र अर्को कुरा चाहिँ एउटा अर्को भ्रम सृजना चाहिँ के गरेको हुन्छ भने, यदि भगवानका लागि यस्तो काम गरिस् भने तैले गरेका सबै पापहरू नाश हुनेछन्, यस्तो प्रकारको भ्रम पनि सृजना हुन्छ। पाप गरिएका पाप नाश हुँदैन, यो भ्रमबाट सदैव मुक्त हुन आवश्यक छ। ईश्वर पक्षपाती छैन, ईश्वर कुनै घुस लिँदैन। यदि कसैले मेरा पाप कटाउनका लागि मैले ईश्वरलाई यो चढाए त्यो चढाए भनेर चाहिँ भ्रम सृजना गर्दैछ भने त्यो सबैभन्दा ठूलो धोकामा छ। ईश्वरलाई त्यो प्रकारको कुनै प्रकारको घुस चल्दैन, ईश्वर अज्ञानी छैन, उसलाई कुनै चिजको आवश्यकता छैन, किनकि ऊ सबैलाई दिन्छ। त त्यसैले कर्म जो मनुष्यले गर्दछ आफ्ना कर्मको फल उसले प्राप्त गर्दछ। यसकारण भनिएको छ मित्रो वा वनते गिरह, स्नेहवान भगवान जसका कुराको समादर गर्दछ, वेदमा प्रार्थना गरिएको छ सखे व सखे गातु वित्तमो भव। यो ऋग्वेद मण्डल 9 सूक्त 104 को मन्त्र 5 मा यो आएको छ, यो मन्त्रांश आएको छ। त यहाँ भनिएको छ हे प्रभु तपाईँ मित्र हुनुहुन्छ, किनकि वेदमा अर्को एउटा मन्त्र छ द्वासुपर्णा सयुजा सखा या परिशस्व जाते। त जीव र परमात्मा यी एक अर्काका मित्र हुन् भनिएको छ। त्यसैले जुन ईश्वर छ उसले जो वेदको माध्यमले जुन ज्ञान दिएको छ ऊ भ्रमबाट मुक्त होस्, मेरो मित्रको अकल्याण नहोस् भनेर दिनुभएको छ। त त्यसैले आफ्ना मित्रका लागि सबैभन्दा धेरै ज्ञानी छ। अर्थात तपाईँ मित्रको आवश्यकताहरूलाई जान्नुहुन्छ, तपाईँ उसको कुरा सुन्नुहुन्छ र पूरा गर्नुहुन्छ भनिएको छ वेदमा। त यहाँ संक्षेपमा उपदेशकमा उपदेश्य विषय, विषयको ज्ञान, सदाचार, ईश्वरनिष्ठा, प्रभुको भक्ति, न्यून भन्दा न्यून यति गुण अवश्य हुनुपर्दछ, अनि मात्र त्यो उपदेश बन्न योग्य हुन्छ। यी गुणहरूले हीन उपदेशक केवल समाजमा चर्चा त पाउन सक्दछ, उत्ताली पनि पाउन सक्दछ, वही वही पनि प्राप्त गर्न सक्दछ, तर जनकल्याण त्यसबाट हुँदैन। जनकल्याणमा ऊ बाधक बनेर चाहिँ उभिएको हुन्छ। त्यसैले वेदले जुन यो उपदेश गरेको छ यसलाई हामीले यदि जान्न सक्यौं र निष्पक्ष भएर कुनै प्रकारको पक्षपात पूर्ण भावनालाई त्याग्न सक्यौं भने र यसको सही प्रकारले सही ज्ञानलाई लिन सक्यौं भने सम्भवतः हामी मनुष्य जातिहरूको कल्याण अवश्य हुनेछ। यदि सकेनौ भने केवल मनुष्य मनुष्य लडेर मात्रै सकिनेछ, तर त्यो आदर्श त्यो आचरण र यो मानवता चाहिँ त्यहाँ जन्मिने छैन। यो कुराहरूको उपदेश यसमा गरिएको छ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई आफ्नो यन्त्रबाट सुनिरहनुभएका र हेरिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक उपकरणमा साथ दिनुहुने छवि जीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथमा मेरो वाणीलाई यही विराम दिन्छु। ओम शम।
1: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 9844827359।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
7: प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल साउन 26 गते मंगलबार, अगस्त 11 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्दशी तिथि। सत्रौं वर्ष प्रवेशको अवसरमा डडेलधुराको रेडियो अमरगढ़ीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै, ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन, बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने,
8: आयोग र समितिप्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री,
7: हदबन्दीका कारण 2000 फ्ल्याट र घर घरेरी स्वामित्व हस्तान्तरण रोकियो।
8: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
7: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु, इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी, युक्रेनको ड्रोन आक्रमणमा रूसमा 13 जनाले ज्यान गुमाए।
8: र एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने 20 एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा, गण्डकीमा वितरण खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: साझा खबरको सबैभन्दा शुरूमा बहुराष्ट्रिय कम्पनी मार्फत नेपालमा 200 अर्ब लगानी थप हुने बारेको प्रसंग।
7: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुउद्देश्यीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। छलफलमा अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसमा सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने समेत धारणा राख्नु भएको थियो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियमन स्थिति भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास गर्न सके मात्रै लगानी आउने उहाँको भनाई थियो। त्यही विश्वास निर्माण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ। डाक्टर वाग्लेले यस वर्षको बजेट मार्फत सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारीको दृष्टिले हेर्ने सन्देश दिएको समेत उल्लेख गर्नुभएको थियो। अब सरकारको प्राथमिकता केवल कर संकलन बढ़ाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको समेत उहाँले धारणा राख्नु भएको छ।
8: यसैबीच सरकारले कूटनीतिक भेटघाट र छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी मुलुकका राजदूतहरूसँग हिजो छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिएका छन्। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएको छैन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूले बताए। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूतसँग छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गरेको छ। गत चैत 13 गते प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गत 25 चैत 2082 र गत 12 जेठमा काठमाण्डौस्थित राजदूतहरूसँग संयुक्त रूपमा भेटघाट गर्नुभएको थियो। भेटपछि भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गर्नुभएको छ। भारत नेपाल बीचको सुदृढ बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन र फलदायी विचार विमर्श भयो उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा राजदूत श्रीवास्तवले शाहलाई शुभकामना दिँदै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ। चिनिया राजदूत माओमिङले पनि द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जानकारी दिनुभएको छ।
10: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनालाई जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालका लागि आकर्षक गन्तव्य भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनुको संख्या उच्च रहेको बताउनुभयो। उत्पादनतर्फ 5,000, कृषि तथा पशुपालनतर्फ 2,000, सेवा र वनतर्फ 1,100 जनाको आवेदन परेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट वेस्ट सेलेक्शन सिस्टममा उत्तीर्ण संख्या केही घटबट हुन सक्ने सो शाखाले जनाएको छ। सो शाखाका अनुसार उत्पादनतर्फ 5,000का लागि 52,121 जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ 2,000का लागि आवेदन माग गरेकोमा 22,051 जनाले आवेदन दिएका छन्। त्यस्तै सेवा र वनतर्फ 1,100 जनाको माग भएकोमा 1,000 जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको हो।
8: नेपालमा सर्पको टोकाई अर्थात सर्पदंशका घटना हुने र मृत्यु बढ़नुमा समयमा नै बिरामीलाई अस्पताल पुर्याउन नसक्ने अवस्था रहेको भन्दै सरोकारवालाहरूले झारफुकमा नलागी तत्काल उपचार केन्द्रमा पठाउन अनुरोध गरेका छन्। विशेष गरी तराई र ग्रामीण क्षेत्रमा हरेक वर्ष हजारौं मानिस प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनहरूका अनुसार नेपालमा वार्षिक 20,000 देखि 37,000सम्म सर्पदंशका घटना हुने गरेका छन् र करिब 1,000 देखि 3,000 भन्दा बढ़ी मानिसको ज्यान दिने गरेको अनुमान गरिएको छ। विज्ञहरूका अनुसार वास्तविक तथ्याङ्क अझै बढ़ी हुन सक्छ किनकि धेरै घटनाहरू अस्पतालसम्म नै पुग्दैनन्। एउटा अध्ययनले करिब 80% बिरामी अस्पताल पुग्नु अघि नै मृत्यु हुने गरेको देखाएको छ। सीआईएनसँग कुराकानी गर्दै सर्प विज्ञ कमल देवकोटाले भन्नुभयो,
11: विश्वमा अहिले 4,000 प्रजाति भन्दा बढ़ी पुगिसकेछन्। 42,000 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 वटा सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेछन्। जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करत नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने, हेराउने अथवा चुस्ने, जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिने हो। गोमन करेत भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ। यो भनेको सर्पले टोक्न त टोक्यो, यो दुईटा दाँतले चाहिँ डस्यो, तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौं। यो ड्राई बाइट भएको अवस्थामा पनि एन्टिभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी झाँक्रिया गछ भने निको भएको जस्तो देखिनुभयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करतले नै टोकेर ल्याएको, निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन् जुनसुकै फुकाउने ठाउँमा जाउँ कोही न कोही मरेको भेटिन्छ, त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो। विष गएकै अवस्था छ भने आजसम्म एन्टिभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने।
8: विज्ञहरू भन्छन् सर्पदंशपछि गरिने गलत अभ्यासहरू जस्तै घाउ चुस्ने, बाँध्ने वा झारफुक गर्ने जीवनका लागि झन खतरनाक हुन सक्छ। यसको सट्टा बिरामीलाई शान्त राख्दै सकेसम्म चाँडो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु नै सही उपाय हो। यसैबीच 1.5 महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफलाइटिसबाट संक्रमित भएका थिए। 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ। इन्सेफलाइटिसबाट बच्नको लागि के गर्ने? सीआईएनको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
12: लामखुट्टी नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा, दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफलाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ, किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो, तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लागेको छैन होला, लायो भने फाटाफट सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो, यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो। र
13: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा परदेशको सिप स्वदेशमा समृद्धिको अभियान।
14: पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्छन् अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा भेद पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु चाखिहाल्यो भावले।
13: आयोग र समितिप्रति सरकारकै व्यवस्था, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो, एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
16: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
15: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
16: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0191-560-892।
17: को सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
18: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
19: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
22: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
21: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
22: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा आयोग र समिति प्रति सरकारकै व्यवस्था प्रतिवेदन बुझ्दैनन् बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोगको समिति गठन भए तर प्रतिवेदन बुझ्नै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रविधि नै दोहोरियो भनेर समाचारमा लेखिएको छ। त्यस्तै दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा एनपीटीसीलाई 100 मेगावट बिजुली बिक्रीको अनुमति शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमै अर्को खबर प्रकाशित छ। आजदेखि नाइमा मोबिलिटी एक्सपो शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै 7 खुल्यो ताक्लाकोट व्यापार शीर्षकको अर्को खबर छ भने कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै आजको नागरिकको पहिलो पृष्ठमा रंगशालामा पनि राजनीतिक 12 काम नहुँदा चरण क्षेत्र शीर्षकमा खबर छ। गौतम बुद्ध रंगशाला पत्र परेको खबर पनि छ भने कोशी पुरानै बाटोतर्फ जोखिममा 5 शीर्षकमा खबर छ। सप्तकोशीको पश्चिम बंगालले निरन्तर पश्चिमतर्फ कटान गरी पुरानो बाटो फर्किन खोज्दा सुनसरी बराह क्षेत्र नगरपालिका 6 र 9 नम्बर वडाकै उदयपुरको बेलका नगरपालिका 1, 2 र 3 वडा उच्च जोखिममा रहेका छन्। त्यस्तै जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा पनि खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा किसानका डिजिटल सल्लाहकार एप शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घर दूरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसँग प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। अर्को खबर प्रतिनिधि सभा बैठक बाढ़ी पहिरो ग्यास र मलबारे ध्यानाकर्षण शीर्षकमा खबर छापिएको छ भने चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिएको खबर छापिएको छ। चितवनमा खाना पकाउने एलपी ग्यासको वितरणलाई सहज बनाउन क्लस्टर प्रणाली लागू गरिएको हो। ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएपछि जिल्लालाई पूर्व पश्चिम र मध्य भाग गरी 3 क्लस्टरमा विभाजन गरेर आलो पालो ग्यास वितरण थालिएको छ र खबरमा उल्लेख गरिएको छ। अर्को खबर भरिए सेजका प्लट शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको छ भने विदेशबाट फर्किएर गाउँमै कप उद्योग शीर्षकमा घोराईबाट लेखिएको खबर छ। 3 अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। कम क्षमताका आयोजनाको पीपीए गर्ने तयारी शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा पर्खाईमा रहेका 16,000 मेगावाटको पीपीए खुला गर्ने पानको माग शीर्षकमा खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले 10 भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो। मनसूनले लगभग सकियो धान रोपाई उत्पादन बढ़ने अनुमान शीर्षकमा खौसिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा 70 मिटर ब्याजी फूलकुमारीको आतंक 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा खबर छापिएको छ। सौरभ यादवले 70 लेख्नु भएको खबर पनि छ। घर जग्गा नै फूलकुमारीले हडपेपछि दिरीपलाल शाहले आत्महत्याको बाटो रोजे परिवार आफन्तको शरणमा शीर्षकमा खबर छ। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ, दोहोरो सुविधा रोक्न सरकारदेखि अख्तियारसम्मका निर्णय र सर्वोच्चका फैसला भएका थिएनन् कार्यान्वयन। भित्री पन्नामा कांग्रेस बैठक, जनताका समस्या र मागमा केन्द्रित, ग्यास बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको आरोप लगाइएको छ, राष्ट्रिय भेलाको तयारीमा इतर पक्ष छ भने तत्कालीन अर्थमन्त्री कार्कीसँग 15 लाख धरोटी माग गरिएको छ, पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा शिल्पा कर्णले लेख्नु भएको छ, पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग धरोटी माग गरिएको हो, छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप बढ़ेको बारेमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ।
19: साझा खबरमा अब विदेशका खबर। कम्बो कोलम्बियामा शक्तिशाली भूकम्प गएपछि कम्तीमा 111 जनाको मृत्यु भएको छ। ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने अधिकार कर्मीहरूले बताएका छन्। स्थानीय समय अनुसार हिजो बिहान 7:34 7.4 म्याग्निच्यूडको भूकम्प गएको थियो। कोलम्बियाको पश्चिम क्षेत्रमा पर्ने चोकु प्रान्तमा केन्द्रबिन्दु रहेको भूकम्प करिब 107 किलोमिटर गहिराईमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। इरानले हर्मुज जलमार्गमा समुद्री जहाजसँग शुल्क लिने जनाएको छ। विदेश मन्त्रालयका अनुसार समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य विषय भएको भन्दै शुल्क लिने तयारी गरेको जनाइएको हो। इरान र ओमन जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउने बारे वार्ता भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा चर्किएको द्वन्द्वका बीच इरान कुनै पनि हालतमा झुक्न तयार नभएको समेत प्रतिक्रिया दिइएको छ। यता गत साता रूसले गरेको आक्रमणको जवाबमा युक्रेनले ड्रोन आक्रमण गर्दा 13 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।
1: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछाने 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बन्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। क्यानले हिजो सन्दीपको कप्तानीमा 14 सदस्यीय एकदिवसीय टोलीको घोषणा गरेको छ। नेदरल्याण्डसमा भएको विश्वकप लीग दुईमा खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले कप्तानी गुमाउनु परेको हो। सन्दीपले अन्तिम पटक 30 अगस्त 2022 नेपालका लागि कप्तानी गर्नुभएको थियो। 2079 कार्तिकमा रोहित नेपालको कप्तान बन्नुभएको थियो। त्यति बेला पनि रोहितले सन्दीपको स्थान लिनुभएको थियो। सन्दीपको कप्तानीमा नेपालले 30 अगस्तमा मलेसियामा आयोजना हुने एसीसी प्रिमियर लीगमा प्रतिस्पर्धा गर्नेछ। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय नाम सार्वजनिक गर्नुभएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी लगायतका खेलाड़ीहरू छन् र गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार 30 गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
19: स्याउका लागि मौसमसँगै लगाव र लगानीको महत्व रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
19: साझा खबरमा अब स्याउ खेतीका लागि प्रयोग र सफलताको कुरा। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा पनि हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराई 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन समेत दिन थालेका छन्।
5: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन।
6: तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ अलिअलि खोलाको थिम हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15 हजार जति कलम काटेर हामी यहाँ उग्रेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
5: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरुवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरुवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन।
7: दुई वर्ष फल खाएर खाइसक्यौँ हामीले, अब यो तीन वर्षमा हिँडिरह।
5: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
7: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे। मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि हुने जस्तो सबै देखे, मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
5: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरुवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ।
9: यो ठाउँमा त अब यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो। पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
5: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 का वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
23: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौँ।
5: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
24: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
25: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
24: आयोग र समितिप्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री। हदबन्दीका कारण 2,000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
25: एनपीटीसीलाई 100 मेगावट बिजुली बिक्रीको अनुमति। 16,000 मेगावट विद्युतको पीपीए खुलाउन इपानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
24: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु। इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी। युक्रेनको ड्रोन आक्रमणका कारण रूसमा 13 जनाले ज्यान गुमाए।
25: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने विश्व एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा। गण्डकीमा वितरण र खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
24: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको अभाव र महँगी, जहाँ नियन्त्रणको लागि सरकारले कदम चाल्न नसकेको भनेर आलोचना पनि भइरहेको छ, र अहिलेको सरकार आफ्नै तरिकाले रामराज्य जसरी चलिराखेको पनि कतिपयले सामाजिक सञ्जालदेखि सार्वजनिक सभा समारोहमा भन्ने गरेका छन्। यहाँ एउटा बाटो सड़क देखाइएको छ, सड़कमा एकजना व्यक्ति खाली सिलिण्डर जुरूप माथि उठाएर त्यहाँ केही खुशी भइराखेको अथवा दौड़दै गरेको जस्तो पनि देखिन्छ, र हेर्दाखेरि यो खाली हो कि भरियो ठ्याक्कै यो थाहा हुँदैन, तर ती व्यक्ति खुशी छन्। र प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति माथिपट्टि नजिकै रहेको घरको बादलीबाट केही भन्दैछन्। तल यस्तो लेखिएको छ, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ त।
25: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
26: समुन्नत समाजका लागि समावेशी आवाज।
8: सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: शर्मा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। विद्यालयमा दमादम, विद्यालय सुधार योजना निर्माण गरिँदै योजना निर्माण नै विद्यालयको अवस्था सुधार गर्न सहयोग हुने प्रधानाध्यापकको भनाई। जानकी गाउँपालिकामा आदिवासी जनजातिको वेशभूषा कला संस्कृति संरक्षण सम्बन्धी सरकारलाई छलफल, नेपाल मानव उत्थानको अध्यक्षमा काशीराम डंगाना चयन। बाहिरबाट आउने छाडा पशुले टीकापुरमा समस्या, यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने टीकापुर गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहको भनाई। र नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त। अब खोज खबर विस्तारमा। हरेक विद्यालयले पञ्चवर्षीय विद्यालय सुधार योजना बनाउनुपर्छ। पञ्चवर्षीय योजनाको आधारमा रही प्रत्येक वर्ष विद्यालय सुधार योजना निर्माणको अध्यावधि गर्नुपर्दछ। विद्यालयले असार मसान्तसम्म विद्यालय सुधार योजना निर्माण गरिसक्नुपर्दछ। विद्यालय सुधार योजना भनेको विद्यालय विकासको समग्र योजना रहेको बताइन्छ। थप खबर सहकर्मी पूर्ण विकबाट।
1: विद्यालय सुधार योजना भनेको विद्यालयलाई आगामी दिनमा कुन अवस्थासम्म पुर्याउने भन्ने कुराको समग्र योजना हो। विद्यालय सुधार योजना अबका दिनमा सिकाइ उपलब्धि कति पुर्याउने, विद्यालयको भौतिक अवस्था कस्तो बनाउने र विद्यालयलाई एक सुविधा सम्पन्न विद्यालय बनाउन के क्रियाकलाप सञ्चालन गर्ने भन्ने कुराको समग्र योजना भएकाले विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षक र सरकारवाला पक्ष बोलाई विद्यालयमा कार्यशाला गोष्ठीको आयोजना गरी कार्यक्रम अगाडि बढ़ाएको बताउनुहुन्छ कालिका आधारभूत विद्यालय राजीपुरका प्रधानाध्यापक जोगी रावल।
2: हामीले विद्यालय सुधार योजना तयारी गरिसकेका छौँ। त्यो चाहिँ हाम्रो असार मसान्तभित्रै यसलाई अध्यावधि गर्नुपर्ने हुन्छ। हाम्रो पञ्चवर्षीय योजना बनिसकेको थियो, एक वर्षको लागि हामीले अध्यावधि गरेका छौँ र हामीले शिक्षा शाखा अधिकृतज्यूको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न गरेका छौँ असार 30 गते। त्यसमा हामीले विशेष गरी अब यो हाम्रो शैक्षिक स्तरलाई अझै कसरी अगाडि बढ़ाउन सकिन्छ, शैक्षिक स्तर गुणस्तरीय ढंगले अझै शिक्षकवृत्ति कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरालाई पनि हामीले बढ़ी चासोका रूपमा हेरेका छौँ र त्यसको लागि हामीले विभिन्न पटपट अब त्यो अभिभावकहरूसँग भेटघाट, भेलाहरू विद्यार्थीसँग, अभिभावकसँग र टिचरहरूको संयुक्त अन्तर्क्रिया यस्ता कार्यक्रमहरू राखेका छौँ र यसको साथसाथै हाम्रा सम्पन्न भएका कुराहरू के छन् र बाँकी दिनहरूमा हामीले गर्नुपर्ने आवश्यक कुराहरू के छन् भन्ने विषयमा पनि हामीले विशेष गरी जोड़ दिएर राखेका छौँ।
1: विद्यालय सुधार योजनामा आफूहरूले शैक्षिक पक्षलाई बढ़ी जोड़ दिएको र विगतका वर्षमा अभिभावक, विद्यार्थी र अन्य सरकारवाला पक्षबाट आएका सुझावहरूलाई विद्यालय सुधार योजनामा जोडेर विभिन्न पक्षबाट विद्यालयको अवस्था सुधार गर्ने गरी विद्यालय सुधार योजना निर्माण गर्न लागि बताउनुहुन्छ खड्ग स्मृति मावि टिकापुरका प्रधानाध्यापक जनकराज ओझा।
3: अहिले हामी एसआईबी निर्माणको क्रममा छौँ। पूर्णतया एसआईबी निर्माण भइसकेको छैन, 2-4 दिनभित्रै यसको पूर्णता हुनेछ। विशेष त यसमा शैक्षिक, भौतिक, आर्थिक पक्ष हुन्छ। अब विद्यालयमा शैक्षिक गुणस्तरलाई राज्यको नै कायम गर्ने नीति भएका कारणले चाहिँ हामीले विशेष त शैक्षिक पक्षहरूलाई नै विशेष जोड़ दिएका छौँ र विगतमा आएका सुझावहरूलाई पनि हाम्रो पक्षबाट हुने सुझावहरूलाई हामीले कर्मशः सुधार गर्दै अगाडि बढेका छौँ।
1: त्यसै गरी विद्यालय सुधार योजना निर्माणको क्रममा रहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्ति प्रसाद भण्डारीका अनुसार विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरकारवाला पक्ष बीच छलफल गरी प्राप्त सुझावलाई सहित समावेश गरी विद्यालयको आगामी योजना निर्माण गर्न लागि छ, जसमा अबका दिनमा विद्यालयको शैक्षिक, भौतिक अवस्था कस्तो बनाउने भन्ने कुरा प्रष्ट देखिने गरेको उहाँ बताउनुहुन्छ।
4: हामीले एसआईपी निर्माणका लागि कार्यशाला सम्पन्न गरिसक्यौं। त्यो कार्यशालाबाट आएका सुझावहरूलाई त्यो एसआईपीमा समेट्ने प्रयास गरिरहेका छौँ। यसका लागि शिक्षाको गुणस्तर बढाउन या शैक्षिक गुणस्तर बढाउनका लागि अभिभावकहरूसँग अन्तर्क्रिया गर्ने, अभिभावक, शिक्षक र विद्यार्थीहरू बीच व्यापक रूपमा छलफल गर्ने र आवश्यक परेको खण्डमा अतिरिक्त कक्षाहरूको सञ्चालन गर्ने र आवश्यक पर्ने भौतिक पूर्वाधारहरूका लागि हाम्रो स्थानीय सरकारसँग माग गर्ने र प्रविधि मैत्री शिक्षण गर्नका लागि आवश्यक पर्ने स्मार्ट बोर्डहरू र आवश्यक अरू सामग्रीहरू खरिद गर्ने विचार बनाएका छौँ।
1: विद्यालय सुधार योजना भनेको राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाइ भन्ने उद्देश्यले निर्माण गरिने एक दस्तावेज हो। योजनाले विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक कार्यलाई चुस्त बनाउँछ। विद्यालय सुधार योजना योजना विद्यालयको एक पथ मार्ग हो भन्नुहुन्छ टिकाप नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी। उहाँका अनुसार विद्यालयले विद्यालयको आवश्यकताको पहिचान गरी सो कुरालाई समेते विद्यालय सुधार योजनामा समेट्नु पर्दछ।
5: यसको मुख्य मकसद तीनटा रहेको छ।

0: स्कुल बेटर टिचिङ र बेटर लर्निङ, राम्रो विद्यालय राम्रो शिक्षण र राम्रो सिकाइ भनेको छ। हेर्दाखेरि यसले सबै विषयलाई छुन खोजेको छ। जसरी नेपाल सरकारले पञ्चवर्षीय योजना बनाउँछ, प्रत्येक वर्षको योजना बनाउँछ, योजनालाई बजेट मार्फत कार्यक्रम मार्फत कार्यान्वयन गर्छ, प्रदेशले पनि गर्छ, स्थानीय तहले पनि गर्छ। एसआइबी भनेको विद्यालयको एउटा नीति कार्यक्रम हो, नीति कार्यक्रम र बजेटसँग जोडिएको विषय हो। यसले समग्र विषयहरूलाई हेर्छ, विद्यालयको सुधार शैक्षिक विषयलाई पनि हेर्छ, प्रशासनिक पक्षलाई पनि हेर्छ, व्यवस्थापकीय पक्षलाई पनि हेर्छ। त्यसरी यो भनेको विद्यालयको रोडम्याप हो, विद्यालय कहाँसम्म पुग्ने भनेर गाइड गर्ने एउटा रोडम्याप हो, एउटा मार्गदर्शक हो। त्यसैले यो एकदम महत्वपूर्ण डकुमेन्ट पनि हो। यो डकुमेन्टलाई हामीले तयार गरेर कार्यान्वयन गर्न सकियो, बीचबीचमा समीक्षा गर्न सकियो भने विद्यालयको सुधारमा यसले महत्वपूर्ण भूमिका पनि खेल्छ। विगत तीन चार वर्षको समय हेर्ने हो भने हामीले एसआईपी विद्यालयले अलिक फोकस गरेको पाइन्छ। त्योभन्दा पहिलेको एक किसिमको थियो भने अहिले चाहिँ एसआईपी पनि तयार गर्ने, बजेटिङ कार्यक्रमहरू पनि राख्ने, त्यो अनुसार कार्यान्वयन पनि गर्ने देखिएको छ विद्यालयहरूमा। त्यसले केही राम्रो फाइदा पनि पुगेको छ।
1: अब बाँकी खबर। जानकी गाउँपालिकाको दुर्गौलीमा आदिवासी जनजातिको वेशभूषा, कला संस्कृति पहिरन, पुराना गीत सम्बन्धी सरकारवालाबीच छलफल भएको छ। छलफलमा सरकारवालाले थारू समुदायमा लोप हुन लागेको वेशभूषा, कला संस्कृति पहिरन, पुराना गीत संगीत संरक्षणमा अग्रज बुद्धिजीवी अगुवा सबैले भूमिका निभाउनु पर्नेमा जोड़ दिएका छन्। थप खबर सहकर्मी गीता चौधरीबाट।
2: कार्यक्रममा आदिवासीको अधिकार समस्या, स्थानीय सरकारको भूमिका, सरकारवालाको भूमिका सम्बन्धी प्रश्नावली वितरण लेखन संकलन गरिएको थियो। छलफलमा जानकी गाउँपालिका वडा नम्बर सातका निवर्तमान वडा अध्यक्ष लक्ष्मण चौधरीले थारू समुदायको भाषा, कला, संस्कृति संरक्षणका कुरा भाषणमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने, डीजे बाजाका कार्यक्रमलाई प्रोत्साहन दिन नहुने बताउनुभयो।
3: हमार कला संस्कृति पहचान भेष भूषा सब कुछ चीज के हमरे खोजनी की करती आगे हल करे पर एक और इसके बाद में वो हमको जो चीजें बता करके संस्कार संस्कृति के हेरोइना उन्हें हमारे प्रोत्साहन देना मंचिंग कार्यक्रम करना प्रमुख अतिथि बन के बैठना भाषण कह देना उसे फिर रोके पड़ करना हो अनुरोध बात संगे संगे पुरान चीज के परम्परा
2: बुद्धिजीवी आनन्दा चौधरी ले हराउन लागे को भाषा कला जोगाउन का लागि तीन तहको सरकारले सहयोग गर्नुपर्ने र निरन्तर रूपमा अन्तर्क्रिया छलफल जस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
4: हाम्रो भाषा कला संस्कृति जात्रामा सबै भाषी अब एग्रे अन्तर्गत रहन्छ। हाम्रो भाषा सम्बन्धी कवि, कला सम्बन्धी कवि, संस्कृति सम्बन्धी ऐसिले कार्यक्रम सञ्चालन कतिको मजा हुने। हामी तीन तहके सरकारमा सम्बन्धित तहके सरकारले यी सम्बन्धी नियमित रूप से मतलब कार्यक्रम
2: बुद्धिजीवी नाथुराम थारूले पछिल्लो समय समुदायमा रहेको विभिन्न किसिमका संस्कृति, थारू भाषा, कला, थारू पहिरन लोप हुँदै गएकाले यसको संरक्षणका लागि आफ्नो घरबाट व्यवहारमा लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। थारू समुदायका अगुवा जगतराम चौधरीले थारू समुदायको कला भाषा संरक्षणका लागि निरन्तर छलफल चलाउनु पर्ने र स्थानीय सरकारले पनि सहयोग गर्न जरूरी रहेको बताउनुभयो।
3: हमले सीखने नहीं करना, हमले फैला नहीं करना, सबसे गलती जी बात हमले बना ये आती, हमले ये बनी जाती। मोर बहन करनी है कोई नहीं हो, कोई छत अब नहीं हुई तो छत के ला चाहे पिलाए ला कोई चीज के ला कि व्यवस्था करे तब जाके आगे बढ़े हमले ऐसी निरंतर होने चाहिए।
2: टीकापुर बहुमुखी कैंपस टीकापुर का सह प्राध्यापक बालकुमार चौधरीले आदिवासी जनजातिको भाषा, कला, संस्कृति, वेशभूषा, पहिरन संरक्षणका लागि युवा थारू अगुवाले भूमिका निभाउनु पर्ने र स्थानीय सरकार पनि जिम्मेवारी हुनुपर्ने बताउनुभयो।
3: युवा हुकनको भूमिका जरुरी बा, बुद्धिजीवी हुकनको भूमिका जरुरी बा, एकर
2: अर्का अगुवा होलीराम चौधरीले थारू समुदायमा पौराणिक गीत संगीत लोप हुने अवस्थामा रहेकाले संरक्षण गर्नुपर्ने बताउँदै पुराना गीतहरू प्रस्तुत गर्नुभयो।
5: अरे मति खोडे गैली जे वही मात गरवा नरे अरे मति मरे दे

0: पछिल्लो समय थारू समुदायका रीतिरिवाज, चालचलन, संस्कृति, कला, पुराना गीत संगीत, भेषभूषा, पहिरन लोप हुने अवस्थामा रहेकाले यसको संरक्षणका लागि थारू अगुवा, अग्रज, बुद्धिजीवी सबै सक्रिय भएर लाग्नुपर्ने, अभियानका रूपमा निरन्तर छलफल, बहस, अन्तर्क्रिया जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने छलफलमा निष्कर्ष निस्केको छ। साथै यसको दिगोपनाका लागि अहिले तीन तहको सरकारले पनि आदिवासी जनजातिको भाषा, थारू भाषा, कला, थारू पहिरन संरक्षणका लागि सहयोग गर्नुपर्ने देखिन्छ।
1: सहकर्मी गीता चौधरी खोज खबरमा बाहिरबाट आउने छाडा पशुले टीकापुरमा समस्या लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्ला
5: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
4: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। नेपाल मानव उत्थान समाज टीकापुरको 5 अधिवेशनले काशीराम ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा तारा साउद, सचिवमा शारदा सोनारी, सहसचिवमा मधु अधिकारी र कोषाध्यक्ष नेहा थापा चयन हुनुभएको छ। कार्य समितिको बारेमा जानकारी दिनुहुँदै अध्यक्ष काशीराम ढुङ्गाना।
2: नेपाल मानव उत्थान समाज टीकापुरको साधारण सभाबाट तपसिल बहुजको कार्य समिति चयन भएको छ। अध्यक्षमा काशीराम ढुङ्गाना, उपाध्यक्षमा तारा साउद, सचिव शारदा सोडारी, सहसचिव मधु अधिकारी, कोषाध्यक्ष निया थापा, सदस्य शान्ति काफले, सदस्य प्रेमलाल चौधरी, यसरी 7 सदस्य हाम्रो कार्य समिति चयन भएको छ।
0: सोमबार भएको साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष बलबहादुर रावलले मानव सेवाको लागि स्थापना भएको संस्थाले यसअघि टीकापुर, जानकी, जोशीपुर लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरे पनि कोविड यता शिथिल भएको र नयाँ कार्य समितिले संस्थाको उद्देश्य अनुसारका काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
3: मानव उत्थान समितिको गठन भने समाजको सेवा गर्ने, समाज गर्नको लागि उद्देश्य लिएर यो संस्थाको गठन भएको हो। पहिले हामीले यसमा लामो समयसम्म काम गर्यौं अनि जोशीपुरमा पनि गरे कार्यक्रम गरे स्कूलमा पहिले कोविड-19 अवस्थामा, अनि यो शिथिल भयो त्यो कारण फेरि लामो समयसम्म शिथिल भएको त्यो अहिले फेरि यसलाई पुनर्गठन गरेर यसलाई सक्रिय बनाउनु पर्छ भन्ने ध्येयले यो नयाँ कमिटिको पुनर्गठन भयो। अनि यसको लागि धन्यवाद छ। पुरानो उसमा म पनि अध्यक्ष भएर काम गरौँ, अब म त अहिले 80 वर्षको भएँ। अहिलेको नयाँ युवाहरूलाई नै महिला र पुरुषलाई अगाडि सारेका छौँ, हामीले आशा गरेका छौँ यसले फेरि यो क्षेत्रमा यो मानव उत्थान समितिले यो समाजको लागि केही काम गरोस्।
0: टीकापुर गौशालामा अहिले करिब 700 हाराहारीमा पशु चौपायहरू रहेका छन्। टीकापुर गौशाला व्यवस्थापन समिति तिनीहरूको व्यवस्थापनमा जुटिरहेको छ। यसै विषयमा मैले अहिले टीकापुर गौशालाको अवस्था कस्तो रहेको छ भनी गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहलाई सोधेको छु।
4: बर्सातको समयमा हामीलाई पानी परेर अलिकता समस्या भएर अलि गौशालामा अलि हिलो भएर समस्या हुने, नत्र अहिले बर्सातको समयमा हामीलाई गाईलाई चराउनु एकदम प्रशस्त छ। अहिले वनमा चाहिँ चराउन पाइरहेछौ, घाँस यति राम्रो छ, गाई डुबाउने घाँसहरू छ, 3-4 घण्टा छरेपछि गाईको चाहिँ एकदम अघाउने राम्रो स्थिति छ। अनि यता गोठ लाग्नलाई पनि हामीहरूसँग अब 4-5 वटा गोठहरू भएकोले बाहिर भिज्नु पर्दैन, राम्रै भएको छ। अहिले हामीहरू 1 हप्ता पहिलादेखि अहिले यो बाहिर टीकापुर बजारमा छटिएर रहेका गाईहरूलाई हामीले अहिले नियन्त्रणमा लिएर गौशालामा राख्ने प्रयास गरेका छौँ। अस्ति हामीहरूले 150 जति गाई नगर प्रहरी, हाम्रो यो जनपद प्रहरीको सहयोगमा अनि गौसेवकहरू मिलेर हामीहरूले अस्ति 150 र 70 गरेर पनि 220 छाडा गाईहरू बजारमा छटिएर रहेका गाईहरूलाई, सुट्टा गाईहरूलाई हामीले नियन्त्रणमा लिएर गौशालामा ल्याएर क्वारेन्टाइनमा राख्यौँ। त्यसको लगभग जनसङ्ख्या करिब 750 जति पुगेको छ अहिले गौशालाको स्थिति राम्रै भएको छ भनौँ न।
0: कहिले काहीँ अब रोगहरू लाग्ने विभिन्न किसिमको त्यस्तो समस्याहरू आउने गर्छ, त्यो अवस्था के देखिन्छ गौशाला?
4: हामीले यो अहिले लम स्किमको बारेमा चाहिँ हामीले यहाँ प्रदेश सरकारको उसको भेटनरी उहाँलाई पनि गुहार राखेका छौँ, यहाँ पशु सेवालाई पनि एकचोटि यो लम्पी स्किमको भ्याक्सिनेसन गरिदिनु पाए हुन्थ्यो भन्ने सोच थियो। भ्याक्सिनेसन र यो अरू यो सबै गौशालाका गाईहरूलाई ट्यागिङ गर्ने, ट्यागिङ लगाइदिए पनि हुन्थ्यो भन्ने हामीले त्यो प्रोसेस चालिएका छौँ। अब 1-2 हप्ताभित्र त्यो भ्याक्सिनेसनको कार्यक्रम चाहिँ सुरु हुन्छ होला। हाम्रो
0: गौशालाको व्यवस्थापनको दृष्टिकोणले हेर्दाखेरि समस्याहरू के छन्, ती समस्याहरू के भयो
5: भएको भए अझ समाधान गर्न सकिन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
4: त्यो एकदमै राम्रो क्वेसन सोध्नुभयो। अहिले हामीहरूले त्यो नगरपालिका वडाहरूलाई भनेर हामीले यो जम्मै जनावरहरू गाई भैँसीहरूको त्यो ट्यागिङ गरिदिनु भयो, विशेष गरेर गाईको, अनि त्यसको रेकर्ड चाहिँ प्रत्येक वडाहरूले नगरपालिका कार्यपालिकामा यो पास गरेर गाई दुएर चर्ने खाने दुध खाने अनि छोडिदिने जुन प्रवृत्ति छ त्यसलाई अलि दण्डहीनताको यो कारणले गर्दा मान्छेहरू यो बेसी नै चलनमा आउन लाग्यो। गाई लियो दुयो खायो पछि छोडिदिने गरेर यसलाई पालिका त फाइन जरिवाना तिर्ने गरेर व्यवस्था चाहिँ नगरपालिकाको कार्यपालिकाले पास गरेर हाम्रो 9 वटा वडामा गरेको हुन्थ्यो। अर्को कुरा हाम्रो नगर प्रहरी अनि जनपद प्रहरी परिचालन गरेर त्यो जानकी जोशीपुर यता माजिलम्कीबाट आएको गाईहरूलाई रोक्ने, हाम्रो टिकापुर नगर बजारमा गाई छैन, अब यो हाम्रो टिका गौशालाबाट पनि गाई छुट्दैन, अहिले राम्रोसँग व्यवस्था गरेका छौँ। बाहिरबाट आउने गाईहरूको रोकथामको लागि सबभन्दा ठुलो चुनौती हामीलाई चाहिँ त्यो भइरहेको छ। त्यसमा चाहिँ अलिकता नगर प्रहरी जनपद प्रहरीहरूले हामीलाई सहयोग गरेर त्यत्तिकै दुध खाएर गाई छोड्ने मान्छेहरूको अलिकता जरिवाना अलिकता केही पनिसमेन्ट केही राखिदिने हो कि भन्ने नगरपालिका स्थानीय सरकारले त्यस्तो गरेर सघाइदियो अनि गाईको नियन्त्रण गर्न सजिलो हुने क्या हामीलाई चाहिँ भन्ने चाहनु छ। राम्रै भइरहेको छ, सबैबाट सहयोग हाम्रो किसानहरू भयो भुस्सा परालहरू दिइराख्नु भएको छ, बेला बेलामा घाँसहरू अब यो काठहरू दिइराख्नु भयो, सबैको सहयोग भएर चाहिँ यो सहयोग निरन्तर रहोस् भन्ने चाहना छ। त्यही हो नगरपालिकाको अलिक स्थायित्व भइदिए नगरपालिका आफै अलिकता के भइरहेछ भन्ने सुनिन्छ, त्यो भएर यो अलिक गौशालाको लागि अलिकता विशेष केही नियम कानुनहरू बनाउन पाएर राम्रो हो। त्यही भएर
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: बुका पिएरैठ कबु पेन्सिलेरैठ कबु झलै फटाका आजिठ का कना हो बाबा फ्यो ओस्ट पाटिन गटिलो ठाउँ से झोला आनल से त लड़का सामान निहराइ
1: ओहो ये बुढा लिखे का हुई थी जरम भर भर बराइटी रहत
0: का हुई कबु लड़का कपी हेरा कैठ कबु पेन्सिल हेरा कैठ कबु झोलै फटा कैठ बढ़िया ठाउँ से झोला लाना नि छिक्ठो
1: अरे कहाँ से नानम त
0: कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रटगैया झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनल बाटी ना कबु लड़का कहाँ पिहरी थी ना कबू पेंसिल रहीन ना झोला फाटल हुईन कैक आनल झोला दस का टस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर हाल देशभर मनसुनी बाईको प्रभाव रहेको छ हाल मनसुनको न्यून चापी रेखा नेपालको पश्चिम भूभागमा सरदर स्थानभन्दा केही उत्तर नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ जसको प्रभावले हाल लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मध्य प्रदेश लगायतमा आंशिक बादल लागेको छ लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भइरहेको छ आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ मध्य प्रदेश कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ यसै गरी देशको हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा केही स्थानमा तथा मध्य प्रदेश र कोशी बागमती र गण्डकी प्रदेशका तराईको भूभागको एक दुई स्थानमा मध्यमसम्मको वर्षा रहेको छ कर्णाली प्रदेशको पहाड़ीका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ खोज खबरमा अब पालो जनावासको घरमा धेरै जिम्मेवारी महिलाले निभाउँछन् आजको जनावासमा हामीले केही महिलालाई घर भनेपछि के सम्झनुहुन्छ भनी सोधेका छौं
12: तारा देवी दमाई वडा नम्बर 4 जानकी गाउँपालिका घर भनेपछि परिवार आफ्नो बाल बच्चा जिम्मेवारी अब आफ्नो तर्फबाट त निभाइरहेको छु होइन तर पर्फेक्ट छु कि छैन थाहा छैन मलाई बराबर नै लाग्छ दुइटैको
13: नमस्कार मेरो नाम मिना नेपाली जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गोली 5 नम्बर पुलमा बस्छु घर भनेपछि मलाई आउँछ आफ्नो माइती घरमा हुँदा बुवा आमा दाजुभाइ दिदी बहिनी सबैको आफूले गर्ने दिने माया संस्कार अनेक काम कर्तव्यहरू आफूले गर्नुपर्ने त्यही याद आउँछ र सबै घर कसरी चल्नुपर्छ बिहान साँझ काम कसले के गर्ने कसरी गर्ने भनेर तिनी कुराहरू सबै घर परिवार बसेर साँझ बिहान सल्लाह गरेर काम गर्ने त्यही याद आउँछ। घरमा बालबच्चा सबैको आमा बुवा दिदी बहिनी दाजुभाइको सबैको माया लाग्थ्यो। अब अहिले विवाह गरेर आइसकेपछि सासु ससुरा नन्न देवर बाल बच्चा जेठानी अब देवरानी भन्ने जस्तो सबैको माया प्रेममा बस्ने एक आपसमा सल्लाह गर्ने घर परिवारमा एकदम मिलमिलाप रहने अनि एक अर्काको सल्लाह लिने राम्रोसँग मिलेर हिँड्ने मिलेर डुल्ने मिलेर काम कर्तव्य गर्ने एक आपसमा माया होस् जे चिज पनि बाँडे चुरी खान त्यस्तो कुराहरू मलाई याद आउँछ। अनि श्रीमान प्रति श्रीमतीले दुइटैको गर्ने बानी बिहोरा एक आपसमा दुई बीचमा माया प्रेम नै त्यही याद आउँछ।
14: फेर नधरमा म एकल महिला हुँ। मेरो घर जानकी गाउँपालिका साथमा हो। घर भनेपछि घर बच्चाहरूलाई कसरी सम्हाल्ने आफ्ना छोराछोरीलाई जिम्मेदारी याद आउँछ। छोराछोरीलाई कसरी पढाउने लेखाउने कसरी शिक्षा दिने आफू अनपढ भए पनि छोराछोरीलाई पढाउला भन्ने इच्छा छ। घर परिवारलाई कसरी चलाउने घर कसरी चलाउने अनि माइती घरको इज्जत कसरी राख्ने घर परिवारको इज्जत कसरी राख्ने त्यो चाहिँ याद आउँछ। अनि खाना बच्चाहरूलाई कति टाइममा दिनुपर्छ सासु ससुरालाई कति टाइममा खाना खिलाउने आफ्नो घर कसरी चलाउने त्यही याद आउँछ।
15: नमस्ते मेरो नाम मिना विश्वकर्मा। घर भनेपछि जस्तै घरमा सबैलाई अब सम्मान गर्ने अनि वातावरण मिलाउने घरको सबैलाई नराम्रो भाषा नबोल्ने राम्रो गर्ने आएका आउन पाउनलाई संस्कार गर्ने।
11: अब खेल समाचार। नेपाली क्रिकेट संज्ञानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ। आगामी अगस्त 30 सेप्टेम्बर 12, 2026 मलेसियामा आयोजना हुने एसएस प्रिमियर कपदेखि लागू हुने गरी नेपाली राष्ट्रिय क्रिकेट टीमको एक दिवसीय कप्तानको रूपमा लामिछानेलाई जिम्मेवारी तोकिएको क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति मार्फत जानकारी दिनुभयो। मलेसियामा हुने एसएस प्रिमियर कप नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरू मध्ये महत्वपूर्ण मानिएको छ। लामिछानेको नेतृत्वमा नेपाली टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। विद्यालयमा धमाधम विद्यालय सुधार योजना निर्माण गरिँदै योजना निर्माणले विद्यालयको अवस्था सुधार गर्न सहयोग हुने प्रधानाध्यापकको भनाई। जानकी गाउँपालिकामा आदिवासी जनजातिको वेशभूषा कला संस्कृति संरक्षण सम्बन्धी सरकार अलावित छलफल। नेपाल मानव उत्थानको अध्यक्षमा काशीराम ढुङ्गाना चयन। बाहिरबाट आउने छाडा पशुले टीकापुरमा समस्या यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने टीकापुर गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहको भनाई। र नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छतिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफरेन्स सुन्दै गर्नुहोला। नमस्कार।

0: लेते
1: एंसल पैक किन लेते
2: जहिया फैन जहाँ फैन पैक खरीद करी ओ 20% कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लेते कैश फिर तक ले लेते
2: एंसल पैक किन लेते शर्त लागू हुई एंसल नेपाल के लग
3: छिछी कस्तो गनाएको इनका संतानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
4: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
3: कता छ त त्यो
4: जता भए पनि फोन गर्नुहोस् न तुरुन्त आइहाल्छ नि
3: फोन नम्बर कति हो भाइ
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो अर्को पनि छ 98-65-69-20-26
5: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026
6: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
7: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
7: के गर्छ र सन मेडिकेयरले
6: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेनक्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
7: यति गरेपछि धेरै राहत हुने रहेछ त
6: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
7: चिया पनि खाइयो कुरो पनि बुझियो है केटा
8: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
8: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली फोन नम्बर 091-560-892
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीका प्रेफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 26 गते मंगलबार, तदनुसार अगस्त 11 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीका प्रेफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि दिन संघर्षशील रहे पनि साथै उत्साहमा कमी आउने छैन। नोकरी वा पेशामा प्रतिस्पर्धात्मक चलखेल बढ्नेछ। वृष राशि हुनेहरूको लागि रचनात्मक कार्यहरूमा मन लाग्नेछ। विद्यार्थीहरूको पठन पाठन भन्दा खेलकुदमा अधिक समय बित्नेछ। मिथुन राशि हुनेहरूको लागि पारिवारिक कारणले मन चिन्तित र असन्तोषजनक रहनेछ। अरूको झैं झगडामा आफू अग्रसर नहुनुहोला। कर्कट राशि हुनेहरूको लागि कामको चापबाट फुर्सद पाइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। सिंह राशि हुनेहरूको लागि बोलीको माध्यमले तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन प्रफुल्लित रहनेछ। कन्या राशि हुनेहरूको लागि मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। चलचित्र वा सामाजिक सञ्जालको क्षेत्रबाट विशेष उपलब्धि हात पर्नेछ। तुला राशि हुनेहरूको लागि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। महत्वाकांक्षी योजनाहरूमा सन्तोषजनक परिणाम हात लाग्न नसक्ला। वृश्चिक राशि हुनेहरूको लागि परिस्थितिसँग सम्झौता गरे पनि गरेको कामले आशा जगाउनेछ। माननीय व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। धनुराशि हुनेहरूको लागि अवसर आए पनि नयाँ काममा हात हाल्नुभन्दा अघि राम्ररी विचार पुर्याउनुहोला। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। मकर राशि हुनेहरूको लागि समय अनुसार योजना बनाएर काम गर्नुभयो भने सफलता हात लाग्नेछ। रोकिएको काम बन्नेछ। कुम्भ राशि हुनेहरूको लागि घर परिवारमा सल्लाह लिएर मात्र कुनै पनि निर्णय लिनुहोला। राज्य पक्ष वा प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि ढिलो भएको कार्यले गति लिनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

स्वदेश स्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे आजको चर्चा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने क्लग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपर हिट थारू गीतहरू, 34 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

भएको छ। आज मातृभूमिको ऋण तिर्ने बेला आएको छ। धन हुनेले मुरी दिउँ, नहुनेले मुठी, एक जुनीमा यस्तो मौका आउँछ एकैचोटि।

भोकालाई खाना देऊ, नाङ्गालाई नाना, बेघरबारलाई बनाई देऊ पोत लाग्ने छाना। प्यास लाग्दा लाखै हुन्छ एकै थोपा पानी, बुझी राखौ दानीलाई हुन्न कहिले हानि।

घाइतेलाई औषधि दिउँ, दुहुरालाई सेवा, वृद्ध वृद्ध अशक्तलाई गरौँ मनले सेवा, नेपालीलाई दुःख पर्दा नेपाली नै भर, बुझाउनु छ नेपाल नै हो नेपालीको घर।

0: सबैहरू छौ, देश दुख्दा सबै दुख्छौ, छाती भित्र देश बोक्छौ, हौ हामी नेपाली, हौ हामी नेपाली।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091 560 877 र

0: अध्यक्षको फोन नम्बर 9848440598 सम्पर्क गर्नुहोला।
1: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: लिटे सर लागू हुई एन्सेल नेपाल के लग।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हात जोड़नी सेवा, टूटल हात जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 98842739।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: राष्ट्र फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
1: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टीकापुर कैलाली। प्रोप्राइटर मोहनदास भार।
4: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी टीकापुर कैलाली।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेर इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब ही जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
3: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
4: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091 560 892।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: छी फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो तो
1: ली डायल करी 97 26 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: कन्थे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लम्की मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हन समझे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 26 20 300 ओ 98 656 92 026
2: ओहो मेयर साहब नमस्कार है
3: नमस्कार अध्यक्षज्यू के छ त तपाईको गाउँपालिकातिरको खबर
2: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादू गर्नुभयो
3: अब के जादू भन्नु हो अध्यक्षज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
1: विपद बारे चासो राखौ चनाखो बनौ।
0: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुत्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली फोन नम्बर 091 560 892।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
4: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौ।
3: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौ। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
4: ढल वा सड़कमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
3: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
4: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
3: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
4: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
3: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ए भन्देखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एडिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: हामी छोरी मान्छेको त भाग्य नै खोटो हुने रहेछ सर।
6: भाग्य खोटो लिएर कोही पनि जन्मेको हुँदैन, गाउँले भाग्य त आफैले बनाउनु पर्छ।
5: कसरी सर, मैले त मेरो भाग्य बनाउनै सकिनँ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स,
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौं। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर भक्रोला रोड टिकापुर कैलाली

0: 5% summer cash for Firta.
1: Say it by Nita Hapani.
2: Cash for Firta. Linu Bhaita.
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
4: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
4: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
5: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
4: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को

0: परिचयपत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ला फेरि यो गाडीले धोका दिने भयो।
3: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
2: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485518 28।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइएला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै बुढो हर्यो, त बाई जाउँ।
0: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684412 08, 98486 39261।
4: Thank you.

रबर को मान्छे म जति ताने तन्किन्छु आगो बाल्न पर्दैन आक्रोशले तन्किन्छु कसले भन्यो यो जुनीमा सबको दिन फर्किन्छ मलाई मात्र के भएको जुस्का दानी चर्किन्छ।

आको पनि यही ठाउँमा हो, लोकतन्त्र आको पनि यही ठाउँमा हो, गगन दाइले ढुङ्गा हान्या, झाकिर दिले टाउको बान्या, मुकुन्देले मान्छे तान्या, यही ठाउँमा हो। जुत्ता पाउने, मोजा पाउने, बाङ्गा पाउने, सुगा पाउने, हिरा पाउने, मोती पाउने, राजपरेशी पोथी पाउने, यही ठाउँमा हो।

पूरा मिल्यो चमत्कार पूरा बिग्यो बलात्कार बेरोजगारलाई रोजगार आकाशिक मोजगार थरी थरी सामान यहाँ थरी थरी मल किडनी बेच्ने मुटु किन्ने एउटा पसल खोल दिउँसो व्यापार बेलुका घरमा बोइलरको झोल तेल पाउने रेल पाउने चोला बोक्ने खुबै भिजी भिजा पैसा बुझ्छन् ट्राभल

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। पहिरोका कारण कर्णाली करिडोर अवरूद्ध, बसमा क्षति, मैथिली साहित्यका अग्रणी स्रष्टा डाक्टर विमलको निधन, धनगढ़ीका एकजना लागू औषध र नगद सहित पक्राउ, जाजरकोटमा भूकम्पको धक्का र नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त। अब मध्याह खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका लागि विस्तृत छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत झाङ माओमिङले छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकासमा साझेदारीका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहले यसअघि कूटनीतिक अधिकारीलाई सामूहिक भेट गर्नुभएको थियो। यो भेटलाई प्रधानमन्त्री शाहले छिमेकीसँगको सम्बन्धलाई नेपालको प्राथमिकतामा राखेको अर्थमा विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहसँगको भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो पटक शिष्टाचार भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री शाहको भारत भ्रमणको चर्चा भइरहँदा भएको भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश हस्तान्तरण गर्नुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच द्विपक्षीय मित्रता, पारस्परिक हित, भावी विकास, साझेदारी तथा सहकार्य लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने चाहना नेपालको रहेको धारणा राख्नुभएको थियो। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भारतका प्रधानमन्त्री मोदीको सन्देश प्रधानमन्त्री शाहलाई दिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिनुभएको छ। नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लागेको र उहाँले भारत र नेपाल बीचको सुदृढ तथा बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा फलदायी र अर्थपूर्ण विचार विमर्श भएको पनि बताउनु भएको छ। मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद तथा शिक्षाविद डाक्टर राजेन्द्र प्रसाद विमलको गए राती निधन भएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीड़ित डाक्टर विमलको गए राती 12:45 बजेतिर जनकपुर धाम स्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएको छ। उहाँको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्। डाक्टर विमलको पार्थिव शरीर हाल जनकपुर धाम 4 देवी चोक स्थित निवासमा अन्तिम श्रद्धांजलिका लागि राखिएको छ। साहित्यकार, शिक्षाविद, विद्यार्थी तथा शुभेच्छकहरूको उपस्थिति छ। मैथिली विकास कोष जनकपुर धामका संस्थापक अध्यक्ष रहनुभएका डाक्टर विमल मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सन् 1947 जुलाई 26 धनुषा जिल्लाको देवदिहा गाउँ स्थित खिरखिरियामा जन्मनुभएका डाक्टर विमल नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको थियो भने भाषा विज्ञान विषयमा पीएचडी गर्नुभएको थियो। जनकपुर धाम स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा लामो समय अध्ययन गर्नुभएका उहाँ करिब 4 दशकको अध्यापन यात्रापछि उहाँ अवकाश प्राप्त हुनुभएको थियो। साहित्यका क्षेत्रमा अग्रणी स्रष्टा डाक्टर विमलको पहिलो कथा विपत्तिया 15 मार्च 1963 मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो। त्यस यता उहाँ कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बाल साहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहनु भएको थियो। उहाँका कृतिमा यी हमारे कथा ठिक, ऐतिहासिक धाव, डाक्टर विमलका कथाहरू, सर्वरिया, गाउँको कथा तथा फिस्टी रानी लगायतका पुस्तक प्रकाशित छन्। उहाँका रचना गोर्खा पत्र, मधुपर्क, गरिमा लगायतका प्रतिष्ठित पत्रिकामा प्रकाशित हुँदै आएका थिए। डाक्टर विमल विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट पुरस्कृत र सम्मानित हुनुभएको थियो। उहाँ विद्यापति पुरस्कार कोषद्वारा स्थापित नेपाल विद्यापति भारती भाषा साहित्य पुरस्कारका पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो। यसका अतिरिक्त उहाँ गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धिश्री पुरस्कार लगायतका सम्मानबाट विभूषित हुनुभएको थियो। साहित्यकार मण्डलका अनुसार उहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषा प्रतिको निष्ठा, लोकजीवनको पीड़ा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ। नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उहाँको लेखनको विशेषता मानिन्छ। यसैबीच मैथिली साहित्यका अग्रणी श्रष्टा, भाषाविद तथा शिक्षाविद डाक्टर विमलको निधनप्रति साहित्यकार तथा पत्रकारहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पाकिस्तानको ब्रोड पिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाण्डु ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपरान्ह 4:45 बजे काठमाण्डु आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर बहादुर गुरूङ युक्तको शव यही साउन 21 गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। मध्याह खबरमा पहिरोका कारण कर्णाली करिडोर अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
7: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
7: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: अब बाँकी खबर। पहिरोका कारण कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका 5 भुक्का खोलामा सड़क अवरूद्ध भएको छ। सोमबार दिउँसो करिब 2:30 बजे सड़कमाथिबाट पहिरोसँगै खसेको ढुङ्गाले सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेको VX2831 नम्बरको बसको गाड़ीको भागमा लाग्दा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसमा चालक सहित 7 जना सवार रहे पनि सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली घटनास्थलमा पुगेर सम्बन्धित निकाय तथा सरकारवालासँग समन्वय गरी सड़क विभागको जेसीबी प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ। निरन्तर वर्षाका कारण सड़कमाथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले सड़क सञ्चालनमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थान जोखिमपूर्ण रहेकाले कर्णाली करिडोर हुँदै आउजाउत गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। सड़क अवरोध नहटेसम्म धैर्य गरी सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले हाल लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कैलालीको धनगढ़ीका एकजना लागू औषध र नगदसहित पक्राउ परेका छन्। जिल्लाको धनगढ़ी उपमहानगरपालिका 7 बेली हनुमान मन्दिर स्थितबाट अवैध लागू औषध ब्राउन सुगर 220 मिलिग्राम र नगद 4675 रूपियाँ सहित सोही ठाउँ बस्ने 30 वर्षीय रमेश राणा पक्राउ परेका हुन्। राणालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस्तै बैतडीका एक युवक कञ्चनपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका 4 उद्योग वाणिज्य संघ नजिक स्थितबाट अवैध लागू औषध 82 मिलिग्राम सहित बैतडीको डोगेडा केदार गाउँपालिका 5 घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका 18 बस्ने गरी 20 वर्षीय अशोक विष्ट पक्राउ परेका हुन्। विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम। के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: टिकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
0: अब पुनः बाँकी खबर। जाजरकोटमा भूकम्प गएको छ। जाजरकोटको कल्सेनी केन्द्रबिन्दु भएर बिहान 9:08 जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प 4.1 म्याग्निच्युड मापन गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ। आगामी अगस्त 30 सेप्टेम्बर 12, 2026 मलेसियामा आयोजना हुने एससीसी प्रिमियर कपदेखि लागू हुने गरी नेपाली राष्ट्रिय क्रिकेट टीमको एक दिवसीय कप्तानको रूपमा लामिछानेलाई जिम्मेवारी तोकिएको क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति मार्फत जानकारी दिनुभयो। मलेसियामा हुने एससीसी प्रिमियर कप नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता मध्ये महत्वपूर्ण मान छ। लामिछानेको नेतृत्वमा नेपाली टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पहिरोका कारण कर्णाली करिडोर अवरूद्ध, बसमा क्षति, मैथिली साहित्यका अग्रणी संस्था डाक्टर विमलको निधन। धनगढ़ीका एकजना लागू औषध र नगद सहित पक्राउ। जाजरकोटमा भूकम्पको धक्का। र नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
10: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
11: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
12: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
10: कता छ त त्यो?
12: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
10: फोन नम्बर कति हो भाइ?
12: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
10: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
13: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
14: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
15: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
14: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
16: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
15: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
17: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
18: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
14: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848581828
19: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं
20: यो ओसीएमसी भनेको के आयो फेरि
21: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
20: ओसीएमसीले के सहयोग गर्छ त
21: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
22: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com
20: आई बुढल्ला सुन्तो कि नै वा नन्दिक भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
23: अजी गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
20: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
23: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
20: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
24: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: 20% ಸಮ ಕ್ಯಾಶ್ ಅಭಿರ್ತಾ ಸೈಲೆ ಪನಿ ಚಹ ಪನಿ
1: ಕ್ಯಾಶ್ ಅಭಿರ್ತಾ ಲಿನು ಭಾಯ್ತಾ
2: एनसेल प्याक किन्नु भयो त
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
2: एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091-560-892।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर रिमझिम रिमझिम पानी बर्षे मनुआ मोरे लागे तर्सेरे बिल्कुल रमाइलो गीत कार्यक्रम अपनाउनको लागि जोली भास्कर देव चौधरी के शब्द रचनामै और दर्पणको सुम्याके संगीतमा रमेश मिशनको आवाजमा रमाइलो गीत र अपनाउनका सँगै रमाइलो गीत जोली अपनाउनको लागि सँगै अतिपर केही सर्ट कमर्सियल ब्रेक लिन हो कि बाँकी व्यापारिक विषाम र व्यापारिक विषामके पास होइन बाटो अपनाउनको डायल गर्दै गरी 091-561-255 अर्थात् 09156125 लाइन खुल्लै भए तपाईँसँगको लागि एकैचोटि यी सर्ट कमर्सियल ब्रेक

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नमस्कार है
3: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
2: हाम्रो त बिजोग छ मेयर साहब म त तपाईँको पालिकाको खबर बुझ्न आएको यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन के जादु गर्नुभयो
3: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
4: विपद बारे चासो राख
5: हजुरलाई म व्यापारिक विश्रामके पास फ्यान्सी स्वागत भयो कार्यक्रममा कार्यक्रममा बाटोमा हामी सन्धिकै साथ भेटे भाइ दिपेन्द्र अर बाबु रत्नपुरमा गर मैबाटका सँगै अरू सँगै सँगै बाटी यात्रा गर्दै बाटी लम्मा व्यापारिक विश्राम लेरिया बाठेभर आफ्नो ग्रामन डायल गर्दै कर्मी 091-5-61-255 अर्थात् 09-1-5-6-1-2-5-5 एकदमै खुल्ला भयो कार्यक्रममा सहभागी जनाइदियो कर्मीका नाममा जानकारी गर्दै 091-5-61-255 अन्ताक्षरी खेरक लगाइदियो कर्मी कसै कलेसे कका के के अ साइकल से अ आ ई ऊ ए आई कोई भी अक्षर से अंताक्षरी खेलाई भी थारू नेपाली भोजपुरी गीत गाई सके तीन चोट अपने तीन चोट में गेमी कार्यक्रम के नियम हो यही नियम भी तरह के कार्यक्रम में सहभागी जनाते कर बैठे बैठो गीत जोड़ गीत के पास मैंने बाटो डायल करते कर भी सुन 91 5 61 255 लाइन खुले तस्वीर इंजॉय करी रमाइलो गीत

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
4: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर्छु।
3: उहे मारे त तुहिन उहाँ पठाइगो। यहाँ हेर, ई पत्रिकामा लिखल बा मनिष मेडिकलमा अब छाला सम्बन्धी समस्या रहल बिरामी हुकन बढिया डाक्टर होइसे उपचार हुइत भई तोर समस्या फेन अस्ते बा जैबे त समाधान हुइ जाइ।
4: ए हो दादु, अपन अनुहार बिगारके परेशान रहू तब तुमै अबहि जाइम।
5: याद गर्बी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिनाके दोस्रो शनिबार काठमाडौँकै वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठिक नै हुइल घाउ, खटिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नम्बर 9860071024 ओ 9046477417।
6: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
13: ओहो मेयर साहब, नमस्कार है।
14: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
13: हाम्रो त बिजोग छ मेयर साहब। म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
14: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
13: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
14: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
13: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
14: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
13: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
14: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
13: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
14: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
13: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
14: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
13: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
15: विपद बारे चासो राखौ, चनाको बनाऊ।
16: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 9807106772 स्वास्थ्यका लागि पानी
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
11: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-777 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147999, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनारमे पशु चौपाए नै बान देवी सड़क किनारमे मल वस्तु नै कुरा देवी साथे सड़क किनारमा पशु चौपाए बान के ढुंगा बालुवा गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091 5 60 8 92।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: टीकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टीकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टीकापुर कैलाली।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602204।
7: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
8: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
9: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
10: हाम्रो टिकापुर।
7: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
11: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम
1: 101.8
2: मेगाहर्ज। यहाँलाई स्वागत छ।

해주는데

0: विद्यालय
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी आमा मलाई सिक्री बनाइदिनुस् न लाउन कस्तो रहर लाग्छ पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले मेरो खुत्रके छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चूरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारासन का गर गहनाहरू पाइन्छ साथै चाँदी का सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98688147979 98247025 अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98247628825
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्
4: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वास्थित बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वास्थित
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98017106772
4: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसकेँ हो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ तिम्रो मेरो सबैको रातो रगत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ मूल्य नै के छ यहाँ खुन अनि पसिनाको मूल्य नै के छ यहाँ खुन अनि पसिनाको बस्ती बस्ती खानेकै अति बढत छ यहाँ बस्ती बस्ती खानेकै अति बढत छ यहाँ काम छ अनितिको मुखमा छ वेदशास्त्र काम छ अनितिको मुखमा छ वेदशास्त्र अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ बेरोजगार छ युवा रोजगारी छ विदेशमा बेरोजगार छ युवा रोजगारी छ विदेशमा नक्कली गणतन्त्रको भित्री परत छ यहाँ नक्कली गणतन्त्रको भित्री परत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ पैसाको तराजुमा सत असत छ यहाँ पैसाको तराजुमा सत असत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ तिम्रो मेरो सबैको रातो रगत छ यहाँ रातो रगत छ यहाँ यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapureFM.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134.
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी घुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनैना उन पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटू कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स में से गहना बनाकर आन सके कतरा सुगर बनाकर लाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 और 9846239261
2: यो खाने मन तो कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
3: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
2: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरदम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
2: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: मानिसलाई असर गर्छ।
1: हो र?
0: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
0: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
0: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164860204।
8: अरे लागल बा बजरिया साली, चुरिया घाले जइबो कि नहीं, तुम्हारा सुंदर दुनिया में कोई नहीं। अरे काकले बहो साली, तू महीन बता दे, मैं तो पर ली बात।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
4: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
3: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
4: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौं, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: छिच्छी, फे चर्पी भरगिल का करना हो का?
4: चर्पी भरल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिहे।
3: फोन नम्बर कटा हो त?
4: ली डायल करी 97 6 20 20 300।
3: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई
5: हो?
3: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
4: अपनाउ कन्थे टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620300 हो 98656920026।
5: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
6: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
5: तपसिल
6: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
5: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
6: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
5: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
6: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
5: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: फिरता फिरता 20% समय कैश फिरता सही पानी चाहा पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
3: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
3: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा

0: पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
0: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: टीकापुर को विकास का लागि के गर्दैछ नगरपालिका
2: नगर विकास का लागि नगरवासी को दायित्व के हुनु पर्छ
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टीकापुर
1: टीकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टीकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
3: बिहिबार दिउँसो 3 बजे सुन्न
1: सक्नुहुनेछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कैलालीमा भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई दशैं अघिलाल पूर्जा बाँड्ने तयारी हुँदै त्यसका लागि स्थानीय तहले चाँडो काम गर्नुपर्ने, विद्यार्थीलाई सामाजिक विषय अध्ययनमा कठिन, शिक्षकहरू भन्छन् बालबालिकालाई भूगोल र सामाजिक परिवेश सिकाउन आवश्यक, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका 4 जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय र महेन्द्रनगरमा कटुवा पिस्तोल सहित 4 युवक पक्राउ।

0: खोज खबर अब विस्तारमा। कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएको बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले कामलाई तीव्रता दिएर दशैं अगाडि नै लालपूर्जा वितरणको काम शुरू गर्ने योजनाका साथ काम भइरहेको बताएको छ। थप खबर दिपेन्द्र भट्टराईबाट।
1: कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएको बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धित समस्या समाधान आयोगको जिल्ला समितिले गत असारदेखि काम शुरू गरेको छ। करिब दुई महिनाको अवधिमा कैलालीका 13 वटै स्थानीय तहमा वडा तहबाटै तथ्याङ्क प्रविष्टि, जग्गा खोजी, नाप जाँच लगायतका काम सञ्चालन भइरहेका छन्। जिल्ला भूमि सम्बन्धी समस्या समाधान समितिका अनुसार जिल्लामा हालसम्म 1,37,000 भन्दा बढ़ी भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्टि भएको छ। तथ्याङ्क प्रविष्टिको काम तीव्र गतिमा अघि बढ़िरहेको समितिले बताएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले समन्वयन र सहजीकरणको काम गर्ने भए पनि करिब 80% काम स्थानीय तहकै जिम्मेवारीमा पर्ने समितिको भनाइ छ। स्थानीय तहका भूमि प्रशासन शाखा समितिले खटाएका प्राविधिक कर्मचारी, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको सक्रियता कामको गति निर्धारण गरिरहेको र उनीहरूले जति चाँडो काम गर्न सक्यो उति नै चाँडो हुने समितिले बताएको छ। स्थानीय तहले चाँडो काम गरेको खण्डमा कैलालीमा भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीका केही पूर्जा दशैं अगाडि नै वितरण गर्न सकिने भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले जानकारी दिएको छ। तर अव्यवस्थित बसवासीको हकमा भने केही समय लाग्ने बताउनुहुन्छ भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कैलालीका सदस्य सचिव तथा नापी कार्यालय कैलालीका प्रमुख केशवराज लेखक बताउनुहुन्छ।
2: टोटल 49-50 वटा बुदा छन् है, त्यो मध्ये 38-39 स्थानीय तहले गरेर यहाँ पठाउने हो, जिल्लामा नापमा छ उनीहरूले गराउँछन्, हामीले कर्मचारी केन्द्रबाट खटाइदिएका छौँ, सबै अधिकार उहाँहरूलाई छ, मेक्सिमम काम उहाँहरूले गर्ने हो। हामी त यहाँ आइसकेपछि हामीले जस्तो भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हामीलाई वितरण गर्न धेरै समय लाग्दैन, उहाँहरूले पठाइसकेपछि होइन, त्यसमा रास नलिने हो, रासको कुरा आउँदैन। जस्तो अव्यवस्थित बसोबासैको हकमा रास निर्धारण गर्न अलिक समय लाग्छ, त्यसको लागि टाइम पनि दिनुपर्छ। तर दशैंभित्र के पूर्जा वितरण हुन्छन्, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको के पूर्जाहरू वितरण हुन्छन्।
1: सदस्य सचिव लेखकका अनुसार कैलालीमा जानकी गाउँपालिका, भजनी र गोदावरी नगरपालिकाले तुलनात्मक रूपमा राम्रा काम गरिरहेका छन्। त्यसमा पनि भजनी नगरपालिकाले अझै राम्रो काम गरिरहेको, कैलालीमा पूर्जा वितरणको काम भजनीबाट शुरू हुने देखिएको सदस्य सचिव लेखक बताउनुहुन्छ।
2: अहिले जस्तो मैले देखेको भजनीमा के काम भएको छ होइन, नाप्न छ काम, गोदावरी नगरपालिकाले धेरै मेक्सिमम काम नाप्न छ सिद्ध्या छ है, त्यस्तै जानकी गाउँपालिकाले धेरै काम सिद्ध्या छ। अब कति हो के हो भन्ने अहिले हामीलाई यहाँ पठाएपछि मात्रै थाहा हुन्छ होइन, उनीहरूले यहाँ पठाएपछि हामी छानबिन गर्छौँ अनि सूचना निकाल्छौँ। अहिलेलाई चाहिँ यी तिनबाट हुन सक्ने सम्भावना छ। भजनीसँग हामी निरन्तर सम्वादमा छौँ, भजनीले चाहिँ हाम्रो नक्सा भिडाउनु पनि, अस्ति यो आइतबार शनिबार हाम्रो साथीहरू जानुभयो, भिडाएर आछन्, नक्सा हेरिदिया छ, अब उनीहरूले हामीलाई पठाउँछ, भदौको पहिलो हप्ताभित्र उहाँहरूले हामीलाई पठाउँछन्, त्यसमा हामीले पनि छानबिन गर्नुपर्छ। छानबिन गरेर भजनीको चाहिँ सो भूमिहीन दलितको के पूर्जा वितरण हुन्छ, संख्या अहिले भन्न उहाँहरूले नपठाएकन भन्न सकिने अवस्था छैन।
1: अन्य स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसवासीको लागि नाप नक्साको काम गरिरहेको र त्यसको सबै तथ्याङ्क आफू कहाँ पुगेको छैन, यस विषयमा आयोगको समितिले चाँडो काम गर्नको लागि ताकेटा गरिरहेको सदस्य सचिव लेखकको भनाइ।
2: अरूले नाप नसकेका छन्, सिद्ध्या छैनन्, यहाँ आ छैन होइन, नाप नक्सा काम अगाडि बढ़िया, अब हामी ताकिद गर्दा छौँ, उहाँले पठाउनुहुन्छ अनि हामी छानबिन गर्छौँ।
1: कैलालीमा सबै स्थानीय तहको प्रगति समान छैन। सदस्य सचिव लेखकका अनुसार भजनी, गोदावरी र जानकीमा सबैभन्दा बढी काम अघि बढ़ेको छ भने टिकापुर र जोशीपुरमा कामको प्रगति सबैभन्दा कम भएको छ। अन्य स्थानीय तहमा भने मध्यम प्रगति भएको छ। टिकापुरमा तथ्याङ्क प्रविष्टिको काम भए पनि त्यसपछिको प्रक्रिया अघि बढ़न सकेको छैन भने जोशीपुरमा काम भर्खर शुरू भएको छ। समितिका अनुसार विगतको आयोगले माग गरेको आवेदनका आधारमा कैलालीमा कुल 1,40,358 जनाको निवेदन दर्ता भएको छ। नयाँ समितिले हाल नयाँ आवेदन माग गरेको छैन। हालसम्म कैलालीमा करिब 20,000 बिघा जग्गाको नापजाँच भइसकेको छ। कैलालीमा भूमि सम्बन्धी समस्या समाधानको कामलाई गति दिन जिल्ला समिति र स्थानीय तहबीच निरन्तर समन्वय भइरहेको छ। नेपालमा भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसवासीको ठूलो संख्या रहेको जिल्लाका रूपमा कैलालीमा यो प्रक्रिया चुनौतीपूर्ण भए पनि सक्रिय स्थानीय तहबाट काम अघि बढ़ाएर समग्र जिल्लाको गति बढ़ाउने रणनीति समितिले लिएको छ।
0: सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मंगलबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो। बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको छ। मन्त्री परिषदले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत सञ्चालन हुने एम्बुलेन्स सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण छूट प्रदान गर्ने निर्णय गरेको छ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
4: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। पहिले पढ़ाईमा विद्यार्थीलाई अंग्रेजी गणित अप्ठ्यारो लाग्थ्यो, आज भोलिका बच्चाहरूलाई सामाजिक विषय अप्ठ्यारो लाग्छ। विद्यार्थीहरू अन्य विषयसँगै सामाजिक पनि अप्ठ्यारो विषय लाग्ने गरेको बताउँछन्। थप खबर रत्नापुन मगरबाट।
7: कक्षा 9 विद्यार्थी अमर चौधरीलाई अन्य विषय भन्दा सामाजिक विषय अप्ठ्यारो लाग्छ।
8: सामाजिक त अप्ठ्यारै लाग्छ, के हुन्छ कि त्यसमा यता उठी मिलाएर लेख्नुपर्छ नि, त्यसैले अरू विषयको पढेको ठिकै आउँछ, जस्तै म्याथको त्यो एउटा फर्मुला याद गरेको भइहाल्छ, सामाजिक र टेनोग्राफी त्यसको जुवार लगाएर लेख्नुपर्छ अनि सामाजिक परिवेश जानकार हुनुपर्छ, त्यही भएर अप्ठ्यारो लाग्छ।
7: रितिका शाहीलाई सामाजिक विषय मौलिक भाषा र परिवेशमा लेख्नुपर्ने हुँदा परीक्षामा कठिन लाग्छ।
9: सामाजिक स्तर अप्ठ्यारो लाग्छ, मिलाएर लेख्ने पनि मलाई खोइकन अप्ठ्यारो लाग्छ के, मलाई अरू विषय भन्दा सामाजिक अप्ठ्यारो लाग्छ, अरू विषय पढेको ठ्याक्क हुन्छ, सामाजिक परिवेशको कुरा सोधेको हुन्छ त्यो कहिले काहीँ हामीलाई थाहा हुँदैन, कहिले काहीँ पढाइ नभएको पनि पुस्तकमा सोधिन्छ, त्यसमा पनि कन्फ्युज हुन्छ, त्यसैले सामाजिक त अप्ठ्यारै लाग्छ।
7: पूजा रावललाई सामाजिक विषयमा अतिरिक्त ज्ञान नहुँदा समस्या हुन्छ भन्ने लाग्छ।
10: ठिकै लाग्छ भन्नु, जस्तै अब सामाजिक समाजको बारेमा अनि देशको बारेमा भौगोलिकको बारेमा त्यस्तो बारेमा सोधिएको हुन्छ, सामाजिकमा एक्स्ट्रा ज्ञान पनि लिनुपर्छ, एक्स्ट्रा ज्ञान भएन भने सामाजिकमा अप्ठ्यारो हुन्छ।
7: निलिसा विश्वकर्मा पनि सामाजिक विषयको परीक्षामा डर लाग्छ भन्नुहुन्छ।
11: मलाई सामाजिक गाह्रो लाग्छ, त्यसमा म के मिलाउनु पर्छ, त्यो चाहिँ हल्का कन्फ्युज हुन्छ। पाठमा जे पढ्यो भने त्यही ठ्याक्कै एन्सर आउँछ, सामाजिकमा त्यस्तै आउँदैन, मिलाएर लेख्नु पर्ने हुन्छ, अलिअलि जुगारी हुनुपर्छ, त्यसो नभए चाहिँ हल्का परिचय बिग्रिन्छ जस्तो लाग्छ।
7: विद्यार्थी प्रशंसा शाह र पूजा बोगटीलाई भने सामाजिक विषय अन्य विषय भन्दा सजिलो लाग्छ।
12: प्रशंसा शाह, म कक्षा 9 पढ्छु, राम्रो लाग्छ, धेरै सजिलो लाग्दैन, ठिक ठिक लाग्छ, अरू विषय भन्दा सजिलै छ। हामी समाजमा हुर्केकाले सामाजिक विषय मलाई सजिलै लाग्छ, हामीले समाजमा भुगेका कुराहरू देखेको कुरा नै सोधेको हुन्छ, त्यसैलाई मिलाएर लेख्नु नै सजिलो लाग्छ।
13: पूजा बोगटी मलाई पनि ठिकै लाग्छ, समाजकै बारेमा दिएको हुन्छ अनि सामाजिकमा अलिकति तथ्याङ्क याद गर्नुपर्छ, त्यसको भूगोल बारे जानकारी हुनुपर्छ, बाँकी कुरा त हाम्रो समाज वरिपरि भएकै कुरा हो, त्यसैले अलिकति ख्याल गर्यो भने सामाजिक ठिकै लाग्छ।
7: त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रविन्द्र बहादुर कठायतका अनुसार सामाजिक विषय र बाँकी विषयको परीक्षामा सोधिने प्रवृत्ति फरक छ। सामाजिक विषयमा सृजनात्मक र मौलिक खालको प्रश्न सोधिने भएकाले विद्यार्थीलाई कठिन लाग्छ। विद्यार्थी किताबी कुरामा घोकेर लेख्ने, विद्यार्थीले सामाजिक परिवेश, मौलिक, सृजनात्मक र व्यावहारिक कुरामा ध्यान दिएमा सजिलो हुने कठायत बताउनुहुन्छ।
14: गत वर्षका इक्जामहरूमा आइराखेका, यसभन्दा अघिका इक्जाममा आइराखेका प्रश्नहरू सामान्यत दोहोरिने गरेको देखिन्छ, तर सामाजिकमा ठ्याक्कै कस्तो छ भने अब प्रश्नहरू चाहिँ एकदम सृजनात्मक र मौलिक खालको परीक्षामा सोधिने हुनाले खास गरी विद्यार्थी भाइ बहिनीहरूले गाह्रो मान्नुहुन्छ। त्यो गाह्रो मान्नुको एउटै कारण के हो भने अन्य विषयहरूको उहाँको पठन पाठन गर्ने तरिका कस्तो छ भने प्रश्न पनि रेडिमेड चाहिने, भनेको पहिल्यै थाहा पाएको हुनुपर्ने, त्यसको उत्तर पनि पहिल्यै अनुमान गरेर अब गाइडबाट, केसेटबाट, शिक्षकले भनेको आधारमा, एआईबाट, गुगल, अब अरू बाँकीबाट पनि विद्यार्थीले पत्ता पहिल्यै लगाइसकेको हकमा हाम्रा विद्यार्थीहरूले सजिलै गर्न सक्ने, तर सामाजिकमा मौलिक प्रश्न आइदिने हुनाले विद्यार्थीले अनुमान गरेको भन्दा बाहिरको कुरा तर आफ्नै परिवेशको कुरा सोधिने हुनाले विद्यार्थीले अनुमान नगरेको क्वेसन आए जस्तो मानेका हुनाले गाह्रो मानेका हुन सक्छन्। तर सामाजिक विषय अरू विषय जस्तो रट्नुपर्ने, रटेर पास हुने विषय पनि होइन। सामाजिक पास हुनका लागि विद्यार्थीले मौलिक कुरा, सृजनात्मक कुरा, व्यवहार विकासका कुरामा ध्यान दियो भने यो रटिराख्नुपर्ने, रटेर पास हुने विषय, त्यस्तो अरू विषय जस्तो धेरै सैद्धान्तिक विषय पनि होइन। थोरै केही तथ्याङ्कका कुराहरू रट्नुपर्ने आफ्नो ठाउँमा हुन सक्छ, नभए सामाजिक विषय एकदमै सृजनात्मक विषय हो र यसमा विद्यार्थीले रट्ने भन्दा पनि व्यवहार विकासमा जोड दियो भने एकदमै सजिलो विषय हो। सामाजिक परिवेश आफ्नो वरिपरि, आफ्नो छिमेक, आफ्नो चाल चलन, धर्म, संस्कृति, परम्परा, आफ्नो देशको इतिहास, भूगोल, सामान्य यस्तो कुराहरूमा अलिकति फरवर्ड भयो भने सामाजिक रटिराख्नु चाहिँ पर्दैन एक्जामका लागि। तर हाम्रो विद्यार्थीहरूलाई अब अरू विषयको जस्तै गाइड चाहिने, गेस्ट पेपर चाहिने, फेरि त्यसमा जे पहिला सोधिएको छ ठ्याक्कै इक्जाममा पनि त्यस्तै प्रश्न आइदियो भने सहज मान्ने, त्यो हाम्रो पुरानै प्रवृत्ति हुनाले सामाजिक विषयमा त्यस्तो क्वेसन सोधिँदैन अनि हाम्रो विद्यार्थी भाइ बहिनीले चाहिँ अप्ठ्यारो मान्नुहुन्छ।
0: प्रहरीले कञ्चपुरको महेन्द्रनगरबाट कटुवा पिस्तोल सहित 4 युवकलाई नियन्त्रणमा लिएको छ। महेन्द्रनगर बजारको दक्षिणतर्फ रहेको सालगारी क्षेत्रबाट प्रहरीले कटुवा बन्दुक सहित 4 नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सालगारी सड़क क्षेत्रमा शंकाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले 4 युवकमाथि सोधपूछ गरेको थियो। उनीहरूको गतिविधिमाथि शंका लागेपछि प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका 1 का 20 वर्षीय पारस रोकाया, बेलडाँडी गाउँपालिका 3 कञ्चपुरका 18 वर्षीय विपिन सिंह, सोहीठाउँका 20 वर्षीय नितेश सिंह र कृष्णपुर 6 का 20 वर्षीय राजेन्द्र सिंह गोयलामाथि सोधपूछ गरेको थियो। सोधपूछका क्रममा उनीहरूको मोबाइल फोनमा गरिएको चेकजाँचका क्रममा अनावश्यक फोटो तथा कटुवा बन्दुकको फोटो भिडियो प्रहरीले फेला पारेको थियो। थप अनुसन्धान गर्दा भीमदत्त नगरपालिका 18 मामा भान्जा चोकमा डेरा गर्दै बस्दै आएका बेलडाँडीका विपिनको कोठाबाट प्रहरीले 1 थान कटुवा पिस्तोल फेला पारेको हो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
15: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
16: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पॉलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पॉलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टीकापुर कैलाली। फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
0: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन सम्बन्धमा भएको तीन बुधे सहमति कार्यान्वयन गर्न पाँच बुधे निर्देशन जारी गरेका छन्। उनीहरूले सरकार गठन र मन्त्रालय बाँडफाँड बारेको मोडलबारे पनि सर्कुलर जारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाल प्रचण्डले संयुक्त रूपमा निर्देशन जारी गरेका हुन्। मन्त्रालय भागमण्डामा प्रदेशसभामा दलहरूको सीट संख्यालाई मुख्य आधार बनाउने सहमति गरेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग 1 करोड़ रूपियाँ दरौटी माग गरेको छ। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार सो आदेश दिएको हो। गोल्छा यसअघि 12 साउनमा काठमाडौँ जिल्ला अदालतबाट बीमा र धितपत्र सम्बन्धी कसुरमा समेत 1 करोड़ धरौटी बुझाएर रिहा भएका थिए। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच भेटवार्ता भएको छ। विशाल नगर स्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेता बीच छलफल भएको हो। कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गर्नुभयो। उहाँले बिहान 9:30 विशाल नगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा रहेर कुराकानी भएको बताउनुभयो। चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पश्चिम चितौनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो। शव भेटिएको स्थान नजिकै बाघ पनि रहेकाले हात्ती प्रयोग गरी बाघ धपाएर शव नियन्त्रणमा लिने काम भइरहेको उहाँले बताउनुभयो। मृतकको पहिचान हुन बाँकी रहेको छ। खोज खबरमा अब पालो योजना आवाजको। मानिसका आवश्यकता असीमित हुन्छन्, स्रोत कम, आवश्यकता धेरै भएकाले नागरिकले भने जस्तो विकास हुन सकेको छैन। आजको जनआवाजमा हामीले केही नागरिकलाई तपाईँको समुदायका समस्या के छन् भनी सोधेका छौं।
17: नमस्कार, मेरो नाम आशा चौधरी हो। म शान्ति टोल विकास संस्थाको सदस्य हो। अनि हाम्रो टोलमा धेरै बालबालिकाहरू लागु औषध प्रयोग गरिरहेका छन्, त्यसलाई नियन्त्रण कसरी गर्ने सरकारतिर ध्यान जाओस्।
18: मेरो नाम मुकेश खड्का हो, ज्योति नगरमा पसल गरेर बसेछु। सबभन्दा समस्या यो 5-6 क्लास पढ्नेदेखि लिएर 8-9 सम्मका बच्चाहरू लागु औषधि धेरै खान लागेका छन्। प्रत्यक्ष देखेको छु, पक्रेको पनि छु, समातेको पनि छु। सबभन्दा हाम्रो टोलको समस्या यही नै हो। अरू अब के भनौँ त, बाटोघाटो त यस्तै छ, बत्ती पनि झ्याप झप आउने जाने गरिरहेका छ। अब समस्या त दोकानदारलाई हो, हामी फ्रिज व्रिज चलाउने मान्छेलाई।
19: नमस्कार, मेरो नाम दीक्षा रावल, म ज्योतिनगरबाट। यहाँका साना बाल बच्चाहरू लाग औषधमा लागेर सानैदेखि बिग्रिसकेका छन्, त्यसैले सरकारबाट यता पनि ध्यान जाओस् भन्न चाहन्छु।
20: नमस्कार, मेरो नाम यमुना चौधरी, टिकापुर एक राजीपुरबाट। म हाम्रो गाउँको समस्या टुरा बाल बालिका तथा अपाङ्ग बाल बालिका र एकल महिलाहरूको लागि केही सरकारबाट केही सहयोग उपलब्ध गराइदिएको भए राम्रो हुने थियो।
21: मेरो नाम बलबहादुर साउद हो। हजुर, म ज्योति नगरको निवास वालो हुँ। बिजुलीको कमी हुन्छ, यहाँ बिजुली काटेको काटेको छ। अरू हामीले खानपिनको पनि समस्या छ, न हामी नोकरी छ, न चाकरी छ, न परदेश जान सक्छौँ, न स्वदेशमा काम गर्न सक्छौँ हामी।
0: सरकारले 22 साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका सबै विजेताको नाम सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागका अनुसार साउन एकदेखि पन्ध्र गतेसम्मका विजेता मध्ये 10 लाख रूपियाँको बम्पर विजेता हेमराज जोशी हुन्, 1 लाख रूपियाँका उपभोक्ता पुरस्कार 15 जनाले जितेका थिए। उनीहरू अनिसा खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अधियाल, राजकुमार लामिछाने, अर्जुन कुमार न्यूपाने, सपना न्यूपाने खनाल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, परवीण कडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ रहेका छन्। र नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी र विभिन्न पेशा व्यवसायमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्यामा सरकारको ध्यान आकर्षण गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भारतमा रहेका नेपालीको सुरक्षा र अधिकारका विषय उठाउनु भएको हो। भारतमा रहेका नेपालीहरू रोजगारीका लागि विदेशिएका नागरिक मात्र होइन, उनीहरू नेपाल भारत बीचको जनस्तरको सम्बन्धका सेतु हुन्। उहाँले भन्नुभयो उनीहरूको श्रमले आफ्नो परिवारको जीविका मात्रै चलाएका छैनन्, नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याएका छन्। तर देशका लागि यति ठूलो योगदान गरिरहेका नेपाली नागरिकहरूको सुरक्षा र अधिकारका लागि नेपालको उपस्थिति कति प्रभावकारी छ भन्ने गम्भीर प्रश्न खड़ा भएको उहाँले बताउनुभयो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलालीमा भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई दशैं अघि लाल पूर्जा बाँड्ने तयारी हुँदै त्यसका लागि स्थानीय तहले चाँडो काम गर्नुपर्ने। विद्यार्थीलाई सामाजिक विषय अध्ययनमा कठिन शिक्षक भन्छन्। बालबालिकालाई भूगोल र सामाजिक परिवेश सिकाउन आवश्यक। सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय। र महेन्द्रनगरमा कटुवा पिस्तोल सहित 4 युवक पक्राउ। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला र 7:30 बजे साझा खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
1: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
22: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088888, 98485051556 र 98486134434।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
23: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
24: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशानाटु कहाँ बनाऊ कहाँ बनाऊ
23: तुहार बाटास तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
24: ए ले ले ठीक है बा चल हाली भाटवट खाई आऊ जाइका हुँ सामुएल ज्वेलर्स न घर गहना बनाइ
25: सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
23: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684141208 ओ 98486239261।
26: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ट्ज।

0: रेडियो कार्यक्रम महिला बोलचिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव कोटाको नमस्कार। आजको कार्यक्रममा हामी भानु सामुदायिक पुस्तकालयका कर्मचारी ज्ञानु थापा अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हजुर नमस्ते म्याम।
0: दिनचर्या कस्तो बित्दैछ?
1: राम्रो बितिरहेछ। म भर्खरै 2-3 महिना भयो यता काम गर्न लागेको, राम्रै बितिरहेछ।
0: पुस्तकालयमा विशेष गरी पुस्तकालय भनेपछि पुस्तक पढ्ने हो भन्ने बुझाइ छ नि, यहाँ के सेवाहरू दिन्छ?
1: हाम्रो यहाँ चाहिँ अब सेवा राम्रै छ, पुस्तक पढ्ने सेवा छ। यहाँ बालकक्षा पनि छ, शनिबार बालकक्षा चाहिँ शनिबार खुल्ला हुन्छ। बालबालिकाहरू शनिबार आएर छुट्टीको बेलामा यताउता घुम्न भन्दा बालकक्षामा आएर बाल किताबहरू पढ्ने, खेलाउनाहरू पनि छन्, खेलाउनाहरू खेल्ने गर्छन्। अनि युवा कक्ष पनि छ, युवा कक्षामा अब पहिले हाम्रो लोप हुँदै गएका बाजागाजाहरू, हार्मोनियम, तबला होइन, गिटारहरू बजाउने गर्छन्। कहिलेकाहीँ आउनुहुन्छ उहाँहरू। अनि त्यसपछि महिला कक्ष पनि छ, महिलाहरूले आएर महिला सम्बन्धीका किताबहरू पनि छ, त्यहाँ एक्सर्साइज गर्ने मसिनहरू पनि राखेको छ, उहाँहरू कहिलेकाहीँ आएर आउनु हुन्छ, राम्रो छ।
0: भनेपछि मानिसमा फुर्सद छ, कता जाम भन्ने सोच्नु पर्दैन, पुस्तकालयमा आयो भने चाहिँ समय बिताउन सकिन्छ।
1: पुस्तकालयमा आयो भने आफूले अब घरमा बसेर यताउता कुरा गर्न भन्दा होइन, जस्तै महिलाहरूले पनि खेतीपातीको सिजनमा त खेतीपातीको काम गर्ने, आफ्नो घरमा काम गर्ने गर्नुहुन्छ। अब उहाँहरूलाई फुर्सद भएको बेलामा कहाँ जाम के गरौँ यताउता गफ गरेर बस्नुभन्दा पुस्तकालयमा आएर केही किताबहरू पढ्यो भने, अध्ययन गर्यो भने उहाँहरूको अब आफ्नो अध्ययन गर्ने स्किल पनि बढ्छ। अनि घरमा यताउति बोर लागेको बेलामा किताबहरू पढ्ने अनि यहाँ आएर रमाउनुहुन्छ।
0: तपाईँ पहिला चाहिँ यार्डमा काम गर्नुहुन्थ्यो, यहाँ आएपछि चाहिँ के फेरियो त तपाईँको जीवन?
1: म चाहिँ यार्डमा काम गर्दाखेरि चाहिँ मैले गर्ने भनेको स्कुल क्षेत्र, बालबालिका क्षेत्रमै थियो होइन। अनि मेरो जीवनमा फेरिने भनेको चाहिँ म पुस्तक एकदम कम पढ्थेँ के, मलाई पुस्तक त्यति पढ्न रुचि थिएन। अब यहाँ आएपछि मैले अब लाइब्रेरीमा पुस्तकहरूसँगै खेल्न पर्ने हुन्छ नि त, पुस्तकहरू मिलाउने, राख्ने पुस्तकहरू, अब पढ्न आएका पाठकहरूलाई यो पुस्तक दिने भने त्यसपछि मलाई पनि रुचि जाग्यो कि यो पुस्तक पनि मैले पढ्न पाए हुन्थ्यो, पढु कि भनेर मैले अहिले 6-7 वटा किताबहरू पढेँ के, मलाई रमाइलो लाग्यो। अनि म आफू पनि अब त्यस्तो सोचिराखेर यता उति ध्यान नगरेँ, किताबै पढ्दा चाहिँ रमाइलो भएको छ।
0: फुर्सद भएपछि किताब पढ्नु?
1: हजुर, म फुर्सद भएको खाली समयमा चाहिँ किताब पढ्नु बसिहाल्छ।
0: पढ्दाखेरि चाहिँ के सिकिँदो रहेछ?
1: पढ्दाखेरि चाहिँ जीवनका भोगाईहरू पनि सिकिने होइन, अब नौला नौला कुराहरू पनि, नजानेका कुराहरू पनि सिकिने, कथाहरू चाहिँ पढ्दा एकदम रमाइलो हुने, मन शान्त हुने, राम्रो लाग्यो।
0: भनेपछि तपाईँ पनि फुर्सदमा किताबसँग रमाउन थाल्नुभयो?
1: हजुर, एकदम रमाइलो लाग्छ, पढिराख्छु कथाका किताबहरू, सामान्य ज्ञानहरू, पढ्ने बानीको चाहिँ विकास भएको छ।
0: यहाँ चाहिँ कस्तो कस्तो खालको पुस्तकहरू छ?
1: यहाँ चाहिँ सामान्य ज्ञानहरू सबै प्रकारको, धर्म ग्रन्थ सम्बन्धी, अनि जस्तो अब यातायात सम्बन्धीका, यो लोकसेवा सम्बन्धी कथाहरू, सामान्य ज्ञान, इतिहास, सबै कुराहरू छ।
0: पुस्तक पढ्नेहरू चाहिँ कतिको आउँछन्?
1: आइराख्नुहुन्छ, कहिले काहीँ चाहिँ धेरै आउनुहुन्छ, कहिले काहीँ चाहिँ 1-2 जना, कामको सिजन भएपछि चाहिँ कमै आउनुहुन्छ, अनि फ्री टाइममा चाहिँ आउनुहुन्छ।
0: भने मान्छेहरूमा अझै पनि खासै पुस्तक पढ्ने बानी छैन?
1: छैन, अझै पनि मान्छेहरू बढी मोबाइललाई ध्यान दिने होइन, हातमा मोबाइल भएर पनि होला, मोबाइललाई ध्यान दिने, पुस्तक पढ्न चाहिँ त्यति रुचि राखेको लाग्दैन मलाई।
0: यो पुस्तकालयबाट समुदायले कस्तो सेवाहरू लिन चाहिँ आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
1: पुस्तकालयबाट समुदायहरूले जस्तो अब यहाँ आएर होइन, उनीहरूले खाली समयमा यताउता अरू कुराहरू, जस्तै बालबालिकाहरू पनि यता खेल्न जाने, नराम्रो नराम्रो कुलततिर फस्ने, त्यो भन्दा पनि यहाँ आएर पढिदियो भने उनीहरूको ज्ञानको विकास पनि हुने, अनि समयको पनि राम्रो सदुपयोग हुने। त्यही भएर पुस्तक पढ्नु जरुरी छ, ज्ञान गुणका कुराहरू सिक्नु चाहिँ जरुरी छ जस्तो लाग्छ।
0: यहाँ कम्प्युटर पनि सिकाइन्छ?
1: हजुर, कम्प्युटर क्लास पनि सिकाइन्छ।
0: नियमित
1: भन्दा पनि अब ओडाले बजेट छुट्याउँछ, ओडाले बजेट छुट्याएको बेलामा चाहिँ हुन्छ। अब 1 महिनापछि सायद हाम्रो नियमित नै चल्छ होला।
0: कम्प्युटर सिकाउनका लागि जस्तो कम्प्युटर सबै कुरा छ?
1: हजुर, 10 वटा ल्यापटपहरू छ हामीसँग, सबै छ।
0: जस्तो अब बालबालिका, किशोरी र महिलाका लागि यहाँ ल्याउन त विशेष छुट्टा छुट्टै कक्षा छ भन्नुभयो होइन, कार्यक्रमहरू छुट्टै उहाँहरूलाई प्रबोधन गर्ने खालको, अथवा चाहिँ उहाँहरूलाई पढाइमा रुचि जगाउने खालको, खेलकुदमा रुचि जगाउने खालको जस्तो केही कार्यक्रम पनि गर्नुहुन्छ?
1: अहिले चाहिँ हामीले त्यस्तो त केही गरेको छैनौँ, पहिला चाहिँ चल्थ्यो। अब म आएको चाहिँ अहिले मलाई धेरै कुराहरू थाहा भएन होइन, पहिला चाहिँ चल्थ्यो किशोरी सम्बन्धी धेरै तालिमहरू भएर, अब यहाँबाट धेरै नानीहरू पनि एकदम बोल्न सक्ने, ऊ राम्रो हुने, रिड नेपालको उसमा थियो कि, अनि अहिले चाहिँ त्यस्तो छैन। अझै संघ संस्थाहरूले सहयोग गर्यो भने, ऊ भयो भने चाहिँ राम्रो चल्छ होला भन्ने छ।
0: तपाईँलाई चाहिँ जस्तो अब पुस्तकालयसँगै जोडिएर कुरा गर्नु पर्दाखेरि चाहिँ अहिलेको बालबालिकाहरू डिजिटल सामग्री अथवा इन्टरनेटले चाहिँ कतिको जोखिममा छन् जस्तो लाग्छ?
1: बालबालिकाहरू अहिले इन्टरनेटको जोखिम नै छैन, हाम्रो पालामा चाहिँ हामी किताबहरू हेरेर होइन अब राम्रा राम्रै कुराहरू सिक्थे, अहिले इन्टरनेटको जमानाले गर्दा बालबालिकाहरू धेरै अब पढाइ सम्बन्धी कुराहरू भन्दा पनि टिकटकतिर अनि यो फ्री फायरहरू त्यस्तो गेम खेल्ने होइन फेसबुकको पनि अब राम्रो सदुपयोग नगरेर नराम्रो सदुपयोग गर्ने अनि अब त्यस्तै साना बालबालिकाहरू पनि भर्खरै अब 2-3 वर्षका बालबालिकाहरू पनि कस्तो छ कि अहिले खाना खाँदा पनि उनीहरूलाई मोबाइल चाहिने के मोबाइल हेरेर कार्टुनहरू त्यस्तै हेर्ने त्यस्तै हेरेर अब त्यो चाहिँ विकृति नै छ जस्तो लाग्छ
0: बच्चाहरू संस्कारी भएनन् भन्ने लाग्छ
1: एकदमै संस्कारी भएनन् अचेल हाम्रै बच्चाले पनि हामीले भनेकै मान्दैन मोबाइलतिर नै बढी ध्यान दिने होइन अब यता अब खानै खुवाउँदा पनि मोबाइल देखाएर खुवाउनु पर्ने कि त्यस्तो छ अनि केही काम गर न नानी बाबु यस्तो राम्रो गर है भन्दाखेरि मलाई मोबाइल हेर्न दिने भए गर्छु भन्ने त्यो मैले अब देखिराखेको है त्यस्तो चाहिँ छ ए अहिले चाहिँ बालबालिकाहरूलाई के कस्तो संस्कारी नै छैनन् के उनीहरूलाई अब कुनै आफ्नो घरमा आफन्तहरू आउनुभयो ठुलो मान्छे आउनुभयो भने बाबु आऊ न ढोग गर भनेर सिकाउनु पर्छ होइन उनीहरू संस्कारी नै छैनन् त्यही भएर पनि हामी अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई सकेसम्म के राम्रो कुरातिर उ गर्ने सकेसम्म हामीले यस्तो सामुदायिक पुस्तकालयहरू छ हाम्रो नजिकै होइन हाम्रो नजिकै भएको यो हामीले त फ्री सेवा हो नि त हामीले यहाँ आउँदा पैसा पनि तिर्न पर्दैन त्यही भएर यस्तो पुस्तकालयहरूमा किताब पढ्न पठाउने आफू पनि ल्याएर आउने आफू पनि आउने गर्दा चाहिँ राम्रो हुन्छ होला केही नभए हाम्रो समाजको विकास हुन्छ जस्तै यस्ता टोल विकास संस्थाहरूमा यस्ता यताउति सबै समूहहरूमा लैजाने त्यसपछि सरसफाईका कुराहरू सिकाउने होइन आफूले घरदेखि लिएर समुदायसम्म सफाई गर्नुपर्छ अनि पुस्तकालयहरूमा गएर पढ्न पर्छ भनेर यसरी सिकाउँदै चाहिँ राम्रो विकास हुन्छ कि जस्तो लाग्छ
0: भनेपछि बच्चाहरूलाई सामाजिक बनाउन आवश्यक छ
1: हजुर बच्चालाई समाजतिरै घुलमिल गराउने अनि अहिले त बच्चाहरू एकातिर मोबाइल हेरेर बस्ने अभिभावक पनि अर्कोतिर मोबाइल हेरेर बस्ने त्यही कारणले पनि धेरै घरमै सामाजिक छैन कि पहिला चाहिँ होइन सबै कोही आउँदा पनि आफ्ना आफन्तहरू आउँदा नि यसो सबैजना समग्रमा बसेर गफ गर्ने अनि यसो कुराकानी गर्ने हुन्थ्यो अहिले चाहिँ एकले उतातिर मोबाइल हेरेर चाहिँ एक अर्काको मतलबै छैन कि त्यस्तो छ पारिवारिक सम्बन्ध पनि बिस्तारै टाढिँदैछ
0: आउने बच्चाहरूको लागि चाहिँ गाह्रो समय आउँछ कि भन्ने चिन्ता लाग्छ
1: हजुर आउने बच्चाहरू चाहिँ अहिले भन्दा नि अझ आउने बच्चाहरू चाहिँ अब त झनै मोबाइलमै हुने सबै कुरा मोबाइलबाट नै गर्ने अब परिवारसँग घुलमिलै नहुने जस्तो भन्ने चिन्ता चाहिँ लाग्छ
0: तपाईँको बाल्यकाल चाहिँ कस्तो थियो जस्तो अब तपाईँ पढ्नुभयो अनि त्यसपछि यार्डमा काम गर्नुभयो अहिले यहाँ काम गरिराख्नु भएको छ होइन यो तपाईँको जस्तो जागिरी करियरको जर्नी चाहिँ कस्तो थियो
1: मेरो बाल्यकाल भने चाहिँ म फेरि कस्तो कि कुनै कुरा पनि सिक्नलाई चाहिँ धेरै रुचि भएको मान्छे होइन अब मेरो कस्तो भयो सानैमा विवाह भयो 16 वर्षको उमेरमा विवाह भएको हो हजुर उमेर बाल विवाह नै भन्नु होइन 16 वर्षमा विवाह भयो आफै चाहिँ गरेको होइन घरबाट नै हजुरआमा बुढो हुनुहुन्थ्यो उहाँले नै अब पहिलाको मान्छेको होइन पहाडतिर मेरो चाहिँ माइती पहाडमा उता डडेलधुरा हो पहाडतिरको मान्छेहरूको अब सोच हुन्छ नि त अब जेठी नातिनी हो खुट्टाको पानी खाएर मर्न पाए हुन्थ्यो भन्ने यस्तो भन्ने अब मलाई पनि त्यस्तो बुद्धि भएन अब घर परिवारले बिहा गरेर दिनुभयो त्यही पनि बिहे गरेर आएपछि मैले एसएलसी गरेपछि बिहे भयो त्यसपछि पनि मैले यतै क्याम्पस पढेँ अनि मलाई पढ्नमा धेरै रुचि कि अझै पनि मलाई पढ्नमा चाहिँ धेरै रुचि त छ तर अब यस्तै के कारणले गर्दा चाहिँ पढ्न पाएन अब माहौलै मिलेन अब त प्लस टूसम्म पढेँ अनि पढेपछि पहिला सुरु सुरुमा त घरबाट निस्किन्थेन केही पनि थाहा थिएन अब के गर्ने होला अब घरबाट केही कसैले पनि नचिन्ने केही नगर्ने अब यताउति नजाने भएर केही पनि थाहा थिएन पछि पढ्दा पढ्दै अनि म सुरुमा चाहिँ म यहीँ वडा कार्यालयमा यो प्रौढ शिक्षा सञ्चालन भएको थियो त्यतिखेर नै मैले अब आफूले पनि केही गर्नुपर्छ भनेर अनि पछि मैले 9 महिना प्रौढ शिक्षा पढाएँ त्यसपछि चाहिँ मलाई थोरै विकास भयो कि गर्नुपर्छ भन्ने लाग्यो अनि मेरो पनि अब बोल्ने बानीको नि विकास भयो थोरै भयो त्यसपछि मैले यार्डमा चाहिँ 5 वर्ष काम गरेँ 5 वर्ष काम गरेपछि मलाई चाहिँ त्यस यार्डबाट चाहिँ धेरै अनुभव भयो क्या धेरै क्षमताको विकास भयो हामीहरू अब ट्रेनिङहरूमा होइन धेरै जस्तो ट्रेनिङहरूमा भए अब बोल्ने कति आफ्नो नाम भन्दा पनि कस्तो हात खुट्टा काम थियो कि कति पनि बोल्थेन अनि अहिले चाहिँ यो अब यसो महिलाहरूले चाहिँ बाहिर निस्केर म केही गर्छु आफू म गर्न सक्छु भनेर आँट्यो भने चाहिँ सबै कुरा हुँदो रहेछ भन्ने लाग्छ
0: महिलाले काम गर्दा अथवा चाहिँ कमाउँदा के फरक पर्दो रहेछ
1: पहिला आफूले नकमाउँदा चाहिँ आफूले श्रीमानसँग घर परिवारसँग होइन दिनुहोस् न भनेर माग्दाखेरिको त्यो खर्च गर्न गाह्रो बा न यति दिएपछि पनि होइन कस बाफ्रे अब तिमीलाई त यति दिएको थियो नि त्यो पैसा कहाँ गयो त भनिहाल्नुहुन्छ होइन कसैको पनि भन्नुहुन्छ भन्ने अनि यति पैसा डर लाग्ने अब यति पैसा खर्च गरिदिने केही भन्ने पनि कि आफूले मन लागेको कुरा पनि किनेर लाउन नसकिने अवस्था थियो कि अहिले चाहिँ आफ्नो कमाइ भने चाहिँ आफ्नै एकदम बाफ्रे मैले त कमाछु होइन म आफूलाई प्रयोग गरेर पनि अरूलाई पनि दिन सक्छु भन्ने जस्तो त्यो चाहिँ एकदम आत्मविश्वास बढ्छ र गर्नु पनि पर्छ सबैले कुनै न कुनै क्षेत्रबाट आफूले 1-2 पैसा कमाउनलाई केही न केही काम र बिजी चाहिँ भइराख्नुपर्छ भन्ने लाग्छ
0: भने चाहिँ महिलाले पैसा कमायो भने चाहिँ उनीहरूको आवश्यकता पनि पूरा हुन्छन् र विश्वास पनि बढ्छ आत्मविश्वास पनि बढ्छ जस्तो अरूको भर पनि पर्नु पर्दैन होइन धेरै कुरा फाइदा हुन्छ
1: धेरै कुरा फाइदा हुन्छ अनि आफै सक्षम भइन्छ कि अरूलाई भनेर अरूले दिन अरूसँग माग्नु भन्दा आफैसँग भएर आफै खर्च गर्न चाहिँ धेरै सजिलो।
0: खास गरी महिलाहरूले चाहिँ जागिरै गर्नुपर्छ भन्ने छैन नि त होइन, अरू पेसा गरेर पनि त पैसा कमाउन सकिन्छ, जस्तो कृषि, जस्तो पशुपालन, अर्को जस्तो तरकारी खेतीहरू अथवा चाहिँ कुनै सिपमूलक उद्योगहरू होइन।
1: हो नि, अब सबै महिलाहरू पढे लेखेकै हुन्छ भन्ने हुन्न होइन, सबैले पढे लेखे अनि सबैको त्यही पढ्नमै मात्र दिमाग गएर सबैको बुद्धि एउटै हुन्छ भन्ने पनि हुन्न। अब धेरै महिलाहरूले कसैसँग सिलाइ कटाईको सिप हुन्छ, कसैसँग कडाई बुनाईको हुन्छ, कृषि खेतीपाती गर्ने, जे भए पनि एउटा ठाउँमा काहीँ न काहीँ बिजी भएर चाहिँ आफूलाई कसरी इन्कम हुन्छ भनेर त्यो बाटो चाहिँ रोज्यो भने चाहिँ महिलाहरू अरूमा भर पर्न पर्दैन, आफै सक्षम हुन्छन् भन्ने जस्तो लाग्छ।
0: पैसा चाहिँ कमाउनु पर्छ। जस्तो एउटा आमा कमाउने भयो भने बालबालिकालाई कस्तो हेल्प हुन्छ?
1: आमा कमाउने भयो भने बालबालिकालाई धेरै हेल्प हुन्छ। यस्तो पनि हुन्छ कि सबैको बुवाहरू कमाउँछन् भन्ने पनि हुन्न होइन, सबै परिवारमा सबैको बुवाले, तर आमा सक्षम भयो भने चाहिँ पुरै परिवार बन्छ है। आमाले कमायो भने कस्तो हुन्छ कि बच्चाहरूको हरेक इच्छा चाहनाहरू पूरा गर्न सकिन्छ। उनीहरूले बाबुले कमाएर बुवाले कमाएर दिन्जेल भन्दा पनि आमाले आफै कमाउन सक्छ भने चाहिँ उनीहरूलाई चाहिएको बेलामा कहिले किताब कापी छैन मामु, कहिले के खान मन लाग्छ होइन, लाउन मन लाग्छ, धेरै कुराहरू भन्ने भने कि आमालाई हुन्। त्यही भएर आमाले कमाएर छोराछोरीको इच्छा चाहिँ एकदम राम्रोसँग पूर्ति गर्न सक्छन् भन्ने लाग्छ मलाई।
0: तपाईँको चाहिँ महिलाहरूलाई चाहिँ के सुझाव छ?
1: मेरो चाहिँ महिलाहरूलाई, अब जस्तै घरमा खाली बस्नु भएको महिलाहरू हुनुहुन्छ होइन, काम गर्नेले चाहिँ गर्नुहुन्छ, महिलाहरूलाई के सुझाव दिन चाहन्छु भने मेरो भोगाईको जिन्दगीमा तर आफू सक्षम हुनुपर्छ अनि विवाह पनि छिटो गर्न हुन्न भन्ने है, आफ्नो उमेर पुगेपछि बुझेर आफ्नो सबै कुरा हेरेर मात्रै गर्नुपर्छ भन्न चाहन्छु। अनि महिलाहरूले चाहिँ आफू खाली नबसेर आफू सक्षम भएर केही न केही काम गरेर, कृषि भए पनि या अरू सिलाइ कटाईका कामहरू भए पनि, लगतै त्यो जागिर भए पनि, तर त्यतिकै चाहिँ नबस्नुहोस्, आफ्नो आफू चाहिँ सक्षम हुनुहोस्। आफू सक्षम भयो भने चाहिँ कसैले केही भन्न पनि सक्दैन, आफ्नो कमाई भनेको आफ्नै कमाई हुन्छ, आफ्ना इच्छा चाहनाहरू पनि पूरा गर्न सकिन्छ। अनि आफूले कसरी सबै कुराहरूमा बिजी उ गर्न चाहन्छु, र एउटा लास्टमा यो पनि भन्न चाहन्छु कि सबैजनाले भानु सामुदायिक पुस्तकालय या आफ्नो वरपर जहाँ पनि छन्, एउटा हाम्रो यो मात्र होइन कि अरू पनि सामुदायिक पुस्तकालयहरू छन्, त्यहाँ जानुहोस् होइन, राम्रो कुराहरू सिकिन्छ, किताबहरू पढ्ने गर्नुहोस्, किताबहरूमा पनि मन बहलाउने कुराहरू धेरै हुन्छ। जस्तो धेरै महिलाहरू डिप्रेसनमा पनि त गएका हुन्छन् नि त, त्यस्ता डिप्रेसनमा गएका सोचेर बस्ने महिला

0: विवाह नगर्नुहोस्, आफ्नो अलि क्षमताको विकास भएर मात्र विवाह गर्नुहोस्, त्यसपछि बच्चा जन्माउनुहोस्, आफ्नो जिन्दगीलाई चाहिँ राम्रो बनाउनुहोस् भन्न चाहन्छु।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, धन्यवाद।
1: हवस् त, कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै। म दुर्गा देवपटा पनि बिदा हुन्छु। नमस्कार।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 MHz।
3: ल आज आइगेला हम त हिउँ डोटेल सक्रपम र म पैदल अराज के सब लेबडी देउडा फ्युज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भार।
2: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी टीकापुर कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी
1: म त दिक्क भइसक्यो हो कसो कालो छिटो नलाग्यो
2: मैले चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्या म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर धनोला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग। सरकारी अभिलेख डिजिटल बनाउन सरकारको प्राथमिकता। ग्यास र मल अभाव बारे संसदमा सांसदहरूको भने सरकारसँग प्रश्नै प्रश्न।
1: सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन, यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ।
0: माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारको पहल। यातायात सेवामा नयाँ अनलाइन प्रणाली लागू। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
2: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाई चाहिँ सहकार्य गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ।
0: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति। बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने। लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। खोजी कार्य जारी।
3: नदीमा पनि केरे लगाएर पनि बाँस काँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट। वेस्ट इण्डिजले छनोट खेल्नुपर्ने।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाई राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरीले जानकारी दिनुभयो।
6: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने। र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने। आजका मुख्य निर्णयहरू यी रहेका छन्।
5: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सब वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छूट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ़ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि गरेको छ। यसै गरी एनसीएलको शेयर खरिद बिक्री बारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। नेपाली कांग्रेसले सुनसरीको देवानगंज कप्तानगंज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र उच्च स्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले घटनाका पीड़ितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। घटनामा निर्दोष नागरिकको मृत्यु, निजी सम्पत्तिमा आगजनी र तोड़फोड़बाट ठूलो क्षति भएको भन्दै कांग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन सम्झौता कार्यान्वयनको माग गर्दै 12 दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
7: सुनसरीको देवानगंज, कप्पानगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कंग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरी ल्याप्सेसलाई हेर्न सजिलोस् र सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
5: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीन बुधे सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा 5 बुधे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि तेस्रो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएनसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जीसी,
8: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो। खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा। अब अर्को चाहिँ यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरणको सम्बन्ध सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
5: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो। नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ।
9: आइसकेका छन् त्यसलाई उत्खनन गर्ने, रुजु गर्ने, होइन त्योबाट चाहिँ भेरिफाई गर्ने। सो प्राइमरी डेटा नष्ट भयो, सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पन्सेट गरौं भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो हो। दोस्रो कहीँ अनियमितता, दुरूपयोगका आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ, निगरानी गर्ने, अनुगमन गर्ने। अलि ठूलो क्षति भएका ठाउँहरू, भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो, तिनलाई विशेष निगरानीमा राखेर

0: दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो। राप्रपाकी सांसद खुशबू ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली सुधार गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो।
1: किसानलाई कति बिक्री वितरण भयो यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय, किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु। मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
0: रौतहटको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब दुई बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब 10 वर्षका मोहम्मद रमतुल्लाह, रौशन खातुन र सबनम खातुन रहेको उडाध्यक्ष अतिकुल रहमानले सीआईएमसँग बताउनुभयो।
2: त्यो लाल बकैयातिर खर काट्नको लागि बच्चा 10-11 वर्षतिर एउटा केटी एउटा केटा तीनजना एकाएक त्यहाँ पानी आयो बगायो। खोजीखानी त भइरहेको छ अहिले, डेङ्गी गाथी त्यो डेङ्गी पनि आयो त्यहाँ नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष 8 उक्लिने सम्भावना छैन।
3: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै
4: अगर यहाँ मिल्ती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न दिते व्यक्ति। अब जहाँ 5 बोरा काम है एक बोरा से तो न पुगते तो ऊ किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
3: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री। रिपोर्ट सँगै 1.5 महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने? विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी

0: फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा संचालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
4: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिर्सियाका ब्रह्मदेव यादव कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रूपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
5: इन्डियामा गएर ल्याए 350 बोरा आएसी अनि त्यहाँबाट ल्याउनु पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसान माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट चार चोटीमा।
4: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
6: इन्डिया त पहिले मिलित रहले यी बालन सरकार चलते मतलब बडा दिक्कत इन्डियो इन्डिया वाला छोडियो दै छै, आइ नेपालके 17 छिनिया लै छै, जनता त कहौ गेन रह गेल। हम सरकार के कथी कहबै, सरकार सब त जनते बनैले त हमैनी के कहला से कथी होतै, सरकार किछो न होतै।
4: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
7: खालले के नेपाल आवे रहे तो रास्ता में जो घुमा एसएसपी थी वो हमरा पकड़ ले 35 दिन पर वहाँ से रिहा भेली केस चलबे करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है एक बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
4: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नील विक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
8: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
4: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल:
9: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गर्यो कि गरेन, तोकेको किसानहरूलाई बिक्री गर्यो कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कारवाहीको लागि आफूले कारवाही गर्ने अनि यहाँबाट हुने कारवाहीको लागि सिफारिस गर्न सक्नुहुन्छ।
4: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
10: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ।
3: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
13: जापानिज इन्सेफ्लाइटिसबाट बस्न के गर्ने? यसबाट बस्नका लागि उत्तम उपाय के होला? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खाको समयमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पनि बढ़दो छ। पछिल्लो डेढ़ महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा कसरी बस्ने? यसबाट बस्ने उत्तम उपाय के होला? आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं।
10: के भयो त फेरि जापानिज इन्सेफ्लाइटिसको चाहिँ संक्रमणको कारणले मृत्यु हुनेको संख्या विस्तारै बढ्दै गइरहेको देखिन्छ र अहिले सम्भवतः यस्तो होला, मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ देख्दिनँ म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको अवस्था,
14: खोप लगाउने ठाउँ पनि थाहा
10: नभएको हुनाले सायद त्यो कारण एउटा होला, त्यो प्रश्नै देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म, त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, त्यो प्रश्न गरिराख्नु भएको म देख्छु र त्यसको लागि चाहिँ सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
14: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दै गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
10: ठिक भन्नुभयो। वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन। तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ, जस्तै भनौँ 5 वर्षभित्र मात्र लगाइरहेको हुन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ, त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। किन भन्दाखेरि त्यसको बुस्टर लाउनु पर्ने भयो, अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। खोप नलगाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन्। अझ भन्नुपर्दा, अझ प्रश्नसँग भन्नुपर्दा, कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलगाएकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
14: यो यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो?
10: त्यो चाहिँ सम्भावना बढी छ, मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरिरहेको अवश्य पंक्षी, त्यही कारण अघि मैले पनि भन्यौँ पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
14: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता?
10: यो दुईमा के भिन्नता छ, दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
14: झन्
10: 30% हाराहारीमा, र बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्नै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झनै पनि 8-10 दिन चाहिँ यति लथालिङ्गै हुन्छ कि उहाँको स्वास्थ्य, कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ, तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ। अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन, त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ,
14: औषधि पनि छैन,
10: औषधि त डुबेको छैन, त्यो लक्षणमा आधारितै हुन्छ उपचार, खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छ, तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो। तेस्रो फरक भनेको लामखुट्टेको प्रजाति फरक छ, लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने, यो चाहिँ क्युलेस जातको लामखुट्टे हो, यो दुईटा चाहिँ अलिकति प्रजातिमा फरक छ। लामखुट्टे सामान्यत चिन्न चाहिँ लामखुट्टे नै हो होइन, सबैले झलक हेर्दा त्यही देख्छ, तर डेङ्गुको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ, त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबिरे कलरको हुन्छ, अर्को चाहिँ अब तपाईँ हामीले देखेको लामखुट्टे अब लाम खुट्टा भएको नै भयो, त्यसको ठ्याक्कै यही भनेर छुट्टाउन अलिक गाह्रो छ क्युलेक्स जातको, तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामीले विगतमा पनि यसको पार्ट सिकिसकेका छौँ, यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन, त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन, यसरी बुझ्नु कि 250 जनामा 1 जनालाई कडा हुन्छ।
14: अन्त्यमा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ, छोटोमा यहाँको सन्देश के छ?
10: सबैभन्दा राम्रो पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ, खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध।
13: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ, नमस्कार।
3: सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका 4 जनालाई शहीद घोषणा गरिएको छ। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ। सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ। ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज।
1: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगा आश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

सिंह समाऊं

0: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: चापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल वडा नम्बर 4 अश्मिरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
1: वडा नम्बर 5 मनिकापुर सहरी स्वास्थ्य केन्द्र असार 3 गते,
0: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र असार 4 गते,
1: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र असार 5 गते,
0: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन असार 6 गते,
1: वडा नम्बर 1 एकतानगर कार्य समितिको भवन असार 7 गते,
0: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य केन्द्र असार 8 गते,
1: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र असार 9 गते,
0: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी असार 10 गते
1: र वडा नम्बर 7 शक्ति सहरी स्वास्थ्य केन्द्र असार 11 गते।
0: सबै वडाहरूमा सञ्चालन हुने समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: भिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौ।
4: सामुदायिक रेडियो टिकापुर FM जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्तारूढ़ र विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप,
1: भान्सामा ग्यास छैन, जनता महँगीको मारमा छन्,
2: वर्तमान सरकारले कहाँबाट उत्तर दिइरहेको छ,
0: के कांग्रेसले असन्तुष्ट पक्षको आग्रह बमोजिम महाधिवेशन सम्बन्धी कार्यक्रम रोक्छ,
3: एउटा शिक्षाको आधारमा चाहिँ हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: महामन्त्री गुरूराज घिमिरे र सिरियाका

0: तस्त राष्ट्रपति बसरवाल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले देशमा चलेको गृह युद्धका क्रममा मानवता विरूद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बसर अल असद सन् 2024 आफ्नो परिवार सहित रूस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्यूडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अभेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 भन्दा बढ़ी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंगो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
2: देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन हेमेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
3: प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढ़िराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढ़िसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ, महँगीले डाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौ।
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोडफोड, धार्मिक विवादका घटना बढ़ेको दावी गरे तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने
4: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पहिले जनताको विश्वास जगाउने माखिन्दै देखिन्छ। बाले सरकारले आश्वासन पार्ने होइन, बन्द उद्योग खोल्नलाई, चलाउनलाई, जनतालाई परिणाम दिन काम गरिरहेको छ।
0: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
5: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला।
0: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली कांग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरूराज घिमिरेलाई पत्र पाउनुभयो भनेर सोधेका छन्।
6: शशांक कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले संचार माध्यममा सुनेका छौँ।
7: भनेको तपाईँहरूको हात परिसकेका छैन?
6: त्यही त, हामीले संचार माध्यममा पत्र पठाउनुभयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
7: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
6: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बीपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कंग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कंग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
7: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भने हुनाले हो?
6: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
7: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले। किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
6: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कंग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन। त्यो कुरा नै अगाडि बढ्छ।
7: त्यो एउटा कानूनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कंग्रेसको अवस्था भन्ने छ। त्यसमा बहस होला, कानूनी पक्षहरू होलान्, धारणा होलान्। यदि सहमति खोज्ने हो, कांग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
6: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बीचमा समझदारी भएर नेताहरूका बीचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो। अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण, पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ। र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने, एउटा मौकाको रूपमा अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौ।
7: तर होइन तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नु भयो। त्यो यदि सहमतिको मिलन मिल्नु हुन सक्छ भने त्यो सम्भावना छ भने त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको मैले?
6: होइन, विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो। हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौ भनेका छौँ हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने अघि पनि मैले संकेत गरे, नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठूलो विधान त्यही हो, सबभन्दा ठूलो कानून त्यही हो। तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा, सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका 4 शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका 3 र सिराहाका 1 शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसिलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृह युद्धका बेला युद्ध अपराध र मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रूसको राजधानी मस्को भागेका थिए। त्योसँगै उनको परिवारले 5 सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
1: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनैतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृह युद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृह युद्धमा लाखौं मानिस मारिएका थिए। 50 बढ़ी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको शुरूदेखि मुद्दा चलाउन थालेको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भयो।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना
4: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ
3: तपसिल
4: सम्पूर्ण लाभ गराईहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी
3: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी
4: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2 प्रति
4: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले आफ्नो कामलाई तीव्रता दिएको बताएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले कामलाई तीव्रता दिएर दशैं अगाडि नै लाल पूर्जा वितरण गर्ने काम शुरू गर्ने योजनाका साथ काम भइरहेको बताउनु भएको छ। यसरी जिल्लामा समेत असारदेखि नै काम शुरू गरेको छ। करिब दुई महिनाको अवधिमा कैलालीका 13 स्थानीय तहमा तथ्याङ्क प्रविष्ट जग्गा खोजी नाप जाँच लगायतका काम समेत सञ्चालन भइरहेको छ। जिल्ला सम्बन्धी भूमि सम्बन्धी समस्या समाधान समितिका अनुसार जिल्लामा हालसम्म 1,37,000 भन्दा बढ़ी भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको तथ्याङ्क प्रविष्ट भइसकेको छ। तथ्याङ्क प्रविष्टको काम तीव्र गतिमा अगाडि बढ़िरहेको समितिले बताएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्ला समन्वय र समेत सहजीकरणको काम गर्ने भए करिब 80% काम स्थानीय तहकै जिम्मेवारीमा पर्ने समितिको भनाई छ। स्थानीय तहमा भूमि प्रशासन शाखा समितिले खटाएका प्राविधिक कर्मचारी जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको सक्रियतामा काम गति निर्धारण समेत गरिरहेको र उनीहरू कति चाँडो काम गर्न सक्छन् उति नै चाँडो हुने समितिले जनाएको छ। स्थानीय तहले चाँडो काम गरेको खण्डमा कैलालीमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी समेत केही लाल पूर्जा दशैं अगाडि नै वितरण गर्न सकिने भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिले जनाएको छ। पहिले पढ़ाईमा विद्यार्थीहरू अंग्रेजी गणित अप्ठ्यारो लाग्ने गरेको र आजभोलिका बच्चाहरूलाई सामाजिक विषय अप्ठ्यारो लाग्ने गरेको छ। विद्यार्थीहरू आफ्नै विषयसँगै सामाजिक पनि अप्ठ्यारो विषय लाग्ने गरेको बताएका छन्। कक्षा 9 विद्यार्थी अमर चौधरीले अन्य विषय भन्दा सामाजिक विषय अप्ठ्यारो लागेको बताउनु भएको छ। ऋतिका साईलाई पनि सामाजिक विषय मौलिक भाषा र परिवेशमा लेख्नुपर्ने हुँदा परीक्षामा कठिन लाग्ने गरेको बताउनु भएको छ। पूजा रावललाई पनि सामाजिक विषयमा अतिरिक्त ज्ञान नहुँदा समस्या भएको बताउनु भएको छ। निलिमा विश्वकर्माले पनि सामाजिक विषयको परीक्षामा डर लाग्ने गरेको बताउनु भएको छ। विद्यार्थी प्रशंसा पूजा र पूजा बोगतीलाई पनि सामाजिक विषय भन्दा अन्य विषय समेत सजिलो लाग्ने गरेको बताएका छन्। त्रिभुवन मावि बटनपुरका प्रधान अध्यापक रविन्द्र बहादुर कठाइटका अनुसार सामाजिक विषय र बाँकी विषयको परीक्षामा सोधिने प्रवृत्ति फरक रहेको बताउनु भएको छ। सामाजिक विषयमा समेत सृजनात्मक र मौलिक खालको प्रश्न सोधिने भएकाले विद्यार्थीहरूलाई कठिन लाग्ने गरेको छ। विद्यार्थी समेत किताबी कुरामा घोकेर लेख्ने विद्यार्थीहरूले सामाजिक परिवेशमा मौलिक सृजनात्मक र व्यावहारिक कुरामा ध्यान दिएमा सजिलो हुने कठाइटले बताउनु भएको छ। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका 4 शहीद घोषणा गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मंगलबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो। बैठकले सुनसरी जिल्लामा ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको हो। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पिस्तोल सहित 4 युवकलाई नियन्त्रणमा लिएको छ। महेन्द्रनगर बजारको दक्षिणतर्फ रहेको सालघारी क्षेत्रमा प्रहरीले कटुवा बन्दुक सहित 4 नियन्त्रणमा लिएको बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक तेग बहादुर रावतले सालघारी सड़क क्षेत्रमा समेत शंकास्पद आधारमा वाडा प्रहरीबाट खटिएका टोलीले 4 युवकलाई सोधपूछ गर्दा
उनीहरूको गतिविधि शंका लागेपछि प्रहरी टोली नै कैलालीको गोदावरी नगरपालिका एकका 20 वर्षीय पारस रोकाया, बेलडाँडी गाउँपालिका 3 कञ्चनपुरका 18 वर्षीय विपिन सिंह सोही ठाउँका 20 वर्षीय नितेश सिंह र कृष्णपुर 6का 20 वर्षीय राजेन्द्र सिंह गोइलामाथि सोधपूछ गरेको बताएको छ। सोधपूछका क्रममा उनीहरूको मोबाइल फोनमा समेत गरिएका चेक जाँचका क्रममा अनावश्यक फोटो तथा कटुवा बन्दुकको फोटो भिडियो प्रहरीले फेला पारेको बताएको छ। थप अनुसन्धान गर्दा भीमदत्त नगरपालिका 18 मामाभान्जा चोकमा डेरा गर्दै बस्दै आएका बेलडाड़ीका विपिनको कोठाबाट प्रहरीले एक थान कटुवा पिस्तोल फेला पारेको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पश्चिम चितवनकै मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभएको छ। र नेपाली कम्युनिष्ट पार्टीका सांसद अमरेश कुमार मल्लले भारतमा रोजगारी र विभिन्न पेशा व्यवसाय गरिरहेका नेपाली नागरिकले भोगिरहेको समस्या सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भारतमा रहेका नेपालीहरूको सुरक्षा र अधिकारको विषय उठाएका हुन्। भारतमा रहेका नेपालीहरू रोजगारीका लागि वैदेशिक नागरिक मात्रै होइनन्, उनीहरू नेपाल भारत बीचको जनस्तरको सम्बन्धमा समेत सेतो हुन् र उनीहरूको श्रमले आफ्नो परिवारको जीवन चलाउन सहज भइरहेकोले नेपालको अर्थतन्त्रमा समेत योगदान पुगाएको बताउनु भएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 20%-сама cash fırta.
1: Zaile pani chaha pani.
2: Cash fırta linu bhay ta?
3: Ensel pack kinnu bhay ta? Zaile pani jaha pani. Pack kharid garnu hos ani 20%-сама cash fırta. Ensel app ma claim garnu hos. Ensel pack kinnu bhay ta? Sharthharu lagu hune chan. Ensel Nepal kai lagi.
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
8: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
9: शिविर सञ्चालन हुने स्थान
8: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
9: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
8: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
9: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
8: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
9: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
8: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
10: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
8: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485-018-88, 98485-015-56 र 98486-13-434।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
8: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
11: ल यति छिटो आमा बन्न लागेको त
12: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु पर्यो जस्तो लाग्छ।
11: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
13: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

परीक्षित को हजुरमा सुखदेवले बताउनु भो लौत सौन कादृशेश्वर हो भनेर सौन कादीलाई पौराणे सुतले नैमी सारण्य नामको क्षेत्रमा आज्ञा गरिभक्सु र अन्तत्वगत जीवनमा जति सुखे जसले जे गरे तापनि महाराज परीक्षित अन्ते नारायण स्मृति अन्तमा भगवान नै पूर्ण साकार। एउटा कुरा, अर्को कुरा, आफ्नै माता देवहूतिका उपरमा भगवान परब्रह्म परमात्मा परमेश्वरले उपदेशात्मक पक्षले ज्ञान वर्धकको वर्णनमा आत्मसानुभूति प्रदान गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको तृतीय स्कन्धको अन्तिमतिर कति कथाको वर्णन गरिन्छ भने देखिन लौ त राजा परीक्षित एक दिन के भएछ भन्नुहोला भने देवहूति महारानी आफ्नै मातालाई भगवान कपिल देव प्रभु आज्ञा गर्नु चाहमा साङ्ख्य योगको लक्षण हजुरलाई मैले बताएँ, तर सबै कुरा सबै विषय सबै प्रकारको प्रक्रिया जे होस् तत्व ज्ञान छैन भने मानिस मुक्ति हुँदैन। पुण्य गरेर स्वर्ग सम्बन्ध गइन्छ पढ्नु भएको छैन शास्त्रमा, छिडे पुण्डे मर्त्य लोक विसन्ती भन्छ। पुण्डे छौन्जेल सम्मका लागि स्वर्गको वास, पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्छ भन्छ। त्यो त के भयो त भन्दाखेरिमा रमाइलो ठाउँमा टिकट काटेर फिल्म हेर्न गए जस्तो रहेछ स्वर्ग। पुण्डे छौन्जेलसम्म स्वर्ग बस्ने, पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्ने भएपछि त टिकटको टाइम छौन्जेलसम्म त्यहाँ, टिकटको टाइम पूर्ण भयो अर्को सो हेर्न मन लाग्यो भने अर्को टिकट काट्न आउनु पर्यो। त्यस्तै भयो टिकट सिस्टम भयो त्यहाँ। यस कारणले कहिल्यै पनि जन्मबाट मृत्यु, मृत्युबाट जन्म नै नहुने ठाउँ कहाँ हो? तत्व ज्ञान पिही नश्च ततश्च पुनरागति भन्छ। तत्व ज्ञान भयो भने फेरि यस मण्डपमा आउनु पर्दैन, यस धराधाममा आएर फेरि जन्म मृत्युको चक्र मर्नु र जिउनुको आपत्ति र विपत्तिबाट अवकाशमय जीवन हुने हुनाको कारणले राजन परीक्षित ईश्वरको नाम जपे स्वर्ग प्राप्ति, तत्व ज्ञान भएपछि जीवन मुक्ति है। स्वर्ग भनेको कुरा त्यो कहिल्यै स्वर्गसम्मको लागिमा चाहिँ अप्ठ्यारो स्थिति होइन। कर्म गरेर उपासना गरेर ज्ञान वैराग्य ध्यान भक्ति मनन चिन्तन तीर्थ व्रत यज्ञ दान इत्यादिले स्वर्ग गइन्छ। तत्व ज्ञान भएपछि मात्र जीवन मुक्ति हुने हुनाको कारणले ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला, ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला, तत्व ज्ञान छैन भने

0: परीक्षित होने राजा परीक्षित का आदरमा सुखदेव ले तत्व ज्ञान सर्वोपरि ज्ञान हो तत्व ज्ञान भी न तत पुनरागति बन गण राजा परीक्षित का हजुरमा सुखदेव स्वामी ले बताओ बोलो तो मेरो आमा अब तपाई के सुन्न चाहिए भगवान से मेरो माता से समय को पनि पाबन्दी भयो पिताजीलाई हजुरले छोड्नु भयो हजुरलाई पिताजीले छोडेर जानुभयो जंगलको बास नौवटा दिदी मैले दिनुपर्ने ठाउँमा दिए म पनि अब जब आज्ञा पाए जाने थिएँ मेरो आमा भनेर प्रभुले आज्ञा गरिबक्छु भगवान कपिलले यस्तो परमात्मा कपिलको वचन सुनेर आमा रुन लाग्नुभयो माता रुन हुँदैन हजुर यहाँबाट विदा हुनुहोस् आजै तपाईँको पति मेरो पिताजीसँग हजुरको वैकुण्ठ धाममा भेटघाट हुनेछ अब मलाई आज्ञा दिइबक्सोस् यस्तो प्रकारको परमात्मा कपिलका वचनबाट प्रभावित भएकी माता श्री देवहुतीले भन्न लाग्नुभयो भगवान प्रभुको चरण कमलमा विन्ती गर्नुहुन्छ मेरो ईश्वर सत्तम व्रतमे जठरेण नाथ कथम त यशोद्धर आति दासी विषमयुगान्ते बट पत्र एक सेते समया शिशुरग्र कृपान परमात्मा हरे जसले मार्कण्डलाई बटपत्र साईबाट विश्व ब्रह्माण्ड आफ्नो पेटमा देखाएर छर्लङ्ग बनाइदियो माया विभूतिको दर्शन त्यस्तो प्रभुलाई मैले मेरो जस्तो जब अभागी पेटमा मेरो उदरमा कसरी गर्वमा धारण गर्न सके धन्य हो मेरो जन्म धन्य हो मेरो भाग्य भन्ने आमा भन्नुहुन्छ सेव विश्वस भगवान विदत्ते गुणा प्रभावेण विवेक प्रिय सर्गा दिन यो विदत्ता विसन्धि रात्ने न सक्तो तर कत सक्थे विश्व ब्रह्माण्डमा न हजुरलाई कसैले चिन्न सक्यो न जब कुनै प्रकारबाट देव त्रिङ्ग नर देवता मनुष्य र पशुका योनिमा जन्मेर धेरै काम प्रभुले गरिबक्स्यो विश्व ब्रह्माण्डको नायक आज हजुरलाई मैले पेटमा धारणा गर्न सकेँ धन्य हो मेरो जन्म अब मैले प्रभु कहाँ जाउँ भनेर विन्ती गरिबक्सेको थियो मेरो आमा अब तपाईँलाई म प्रमाण गरिदिन्छु भनिकन कपिलदेव भगवान आज्ञा गर्नुहुन्छ ज्ञान भावेन तनमुक्ति जीवन मुक्ति रुदिरियते भनेर आज्ञा गरिबक्सु भगवानले ज्ञानको अपूर्ण प्राप्ति भइसकेको कारणले जीवन मुक्ति हुनु आमा भनिकन आफ्नै आमा देवहुतीलाई भगवान कपिलले सो शरीरको वैकुण्ठ धाम दिलाउने काम गरिबक्सु र पिताजीसँग त्यही दिन भेटघाट भयो र मुक्ति प्राप्त भयो लौत राजन परीक्षित अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले आज्ञा गरिबक्सु र माता देवहुती र कपिलले भगवान सम्वाद परिपूर्ण भयो कपिलले परमात्मा परमेश्वर यस किसिमले अहिले गङ्गा सागरमा विराजमान हुनुहुन्छ आमा त्यही दिन वैकुण्ठ धाम गति तृतीय स्कन्ध सुसम्पन्न राजा परीक्षित महाराज अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर घुणा पर्यन्त कथा श्रीमद् भागवतको महिमा हजुरलाई मैले प्रस्तुत गरेँ अब बाँकी अंशको लागि तपाईँलाई जब तेग्रा पर्यन्त चतुर्थ स्कन्दमा प्रयोजन गर्दैछु विराट विभूति सुदृढ गर्नका लागि बनिएको भागवत भनेकन राजा परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवतमा प्राणको सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणको अहिले चतुर्थ स्कन्द पहिलो अध्याय विराट विभूति सुदृढीकरणका लागि बनिएको भागवत पहिलो कन्द पाओ दोस्रो कन्द गोली घाँटा तेस्रो कन्द घुँडा चारौं कन्द तिग्राको वर्णनमा अब राजन श्री कृष्णाय नमः श्री मैत्री वाच मनस्तु शतरूपायां तिस्र कन्याम श्री जगिरे आकृतिर देवभूति च प्रसूतिरिति विस्तृत स्वयं मनुका जम्मा तिनका छोरी दुई भाइ छोरा आकुति देवहुति र प्रसुति भन्ने तिनकी छोरी उत्तनपाद परिवर्त भन्ने दुईटा छोरा आकुति रुचिलाई देवहुति कर्दमलाई कान्छी प्रसुति दक्षलाई यिनैबाट सन्तान उत्पादनको विषयमा ठूलो प्रकारको प्रकरण तयारी भयो महाराज परीक्षित जसमध्येमा अब कुन कुन बहिनीबाट के भए भन्ने विषयका लागिमा रुचिका पत्नी मनुरुचि मनुबाट रुचि भए त्यसमध्येमा रुचिका अंशमा विष्णु भगवानको अवतार भएको छ दाक्षिणी कन्यामा लक्ष्मीको वंश अवतार भएको छ अनि मनुका वंशमा यज्ञ अवतार प्रभुको जब प्राप्त भएको छ त्यो उनका दस भाइ छोरा भए भने बाह्र भाइ छोरा भएका सन्तोष प्रतोष सन्तोष भद्र शान्ति हृस्पति कवि दियो श्वासुदेव रोचना भन्ने कर्दमकी पत्नी देवहुतीका घरबाट अनि नौवटा छोरी यो त मैले अघि नै बताइहालेँ अनि त्यसदेखि पछाडि पुलस्त्यकी पत्नी हवीर भूबाट पैदा भएका महान वीर योद्धा छोरा जसको नाम हो विश्रबा विश्रबाका छोरा जेठी रानीबाट कुबेर माइली महारानीबाट रावण र कुम्भकर्ण साइली महारानीबाट विभीषण काञ्ची महारानीबाट खर दूषण र त्रिशिर र सुर प्रणखा यसरी सन्तान उत्पादन भएको छ। दक्षकी पत्नी प्रसूतिबाट सती देवीको जन्म साम्ब सदा शिवजीको प्रति आफ्नो पतिदेवलाई पिताजीबाट भएको अनर्गल विरोधको बारेमा सहन खप्न नसकेर दक्षिणाग्नौ जुहाव आफ्नो अङ्गलाई दक्षिणपट्टिको अग्निमा सम्पा गरेर दोस्रो जन्ममा पार्वती मैयाको रूपमा प्रकट भई पक्षको वर्णन पनि यसमा प्रमाण गरियो भन्दाखेरिमा लो मेरो प्रभु साँची सतीको र शिवजीको एक आपसको जब अन्त्य हुनुपर्नेको कारण दक्ष प्रजापतिको यज्ञशालामा भगवान शिवजीलाई नबोलाउनु पर्नेका कारण दक्ष प्रजापतिको र शिवजीको विवाद कुराकानीको उपाख्यान सारा वृत्तान्त सुन्न पाऊ मेरो भगवान भनेर विन्ती गर्नुभयो। महाराज स्वस्थानी व्रतकथा सम्बन्धी अहिले चलिरहेकै व्यवहारमा राजा परीक्षितको प्रति सुखदेव स्वामीले बडा गम्भीर वाणीमा यिनै कथालाई प्रयोजन गरेर शास्त्रोक्त पद्धति अनुसार अब शिव सती सम्वादको प्रकरण दक्ष प्रजापतिको यज्ञशालापट्टिको उपाख्यान प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अब राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो जब उपरान्त सबै प्रकारको नीतिगत कार्यको तयारी भयो भगवान प्रभुले बडो रमाइलो यात्रा सम्पन्न गराइबक्स्यो अनि त्यसपछिबाट दक्ष प्रजापतिको यज्ञशालामा साम्ब सदाशिवजीको अपमान कसरी भयो यसबारे चाहिँ बुझ्नु जरुरत छ। अहिले भर्खरै यहाँहरू स्वस्थानी व्रतकथा सम्बन्धीमा त्यो कथा सुनिरहनु भएको छ कन्द प्राण अन्तर्गत। तर एक दिन प्रयागराजमा धेरै ऋषि महर्षि राजर्षिहरूको संगम थियो। भगवान साम्ब सदाशिवजी पछिको युवक्स्यो माने पहिलेको युवक्स्यो दक्ष प्रजापति पछि पुग्नुभयो। आफूभन्दा ठूलो व्यक्ति आउन साथ जब सबैले आसनबाट जराजुरुको उठ्नुपर्ने अनुशासनको मर्यादा हो सारा जनहरू जन्म जराजुरुको उठे तर दक्ष प्रजापति आउँदाखेरि साम्ब सदाशिवजी ससुरो हो त पनि उठ्नु भएन। त्यसको छोरी पो मन परे ब्यागरे त के त्यसलाई यसलाई मान्छे सामान्य ढोइदिने त के कर छ त नि मलाई चुप्प लाग्नुभयो उठ्नु भएन। अनि ससुरो चाहिँ जुरुक्क उठेर जवाब दिन थाल्यो तँलाई दिएको बाँदरको जस्तो स्वभाव भएको बाघ बालुवा हात्ती जस्तो जब यस किसिमबाट सारा सम्पूर्ण घन त्यो मरेका जब जीव जन्तुहरूको छाला बेरेको सर्पको मण्डमाला लगाएको मरेको मानिसको टाउको भेर हिँड्न सक्नेमा सानवासी आज तैँले तँलाई मलाई ठूलो अपमान गरी ढोग दिनेछ भन्न थाल्यो। साम्ब सदाशिवजी जुरुक्क उठेर आज्ञा गर्नुभयो बढी बरबर नगरे पशु भएर आज्ञा गरिबस्यो मलाई किन पशु भन्यौ भनेर बारम्बार विरोध मच्चायो महाराज। यसरी पशु भन्यौ भनेर विरोध मच्चाएको कारणले अनि त्यसदेखि पछाडिबाट भृगु ऋषि भन्नुहुन्छ आज मेरो भक्तलाई तिमीले पशु भनेको कारणले आजबाट तिम्रो भक्त तत्व ज्ञानबाट बहिर्मुख हुन् भन्ने श्राप दिए। अनि शिवजीले तिमीलाई त मैले केही भनेको थिइनँ भृगु आज तिमीले मेरो अपमान गरेको हुनाले आजबाट तिम्रो पनि सबै प्रकारको जब मन्त्र अशुद्ध होस् बाहुनको वचन अशुद्ध होस् बाहुनी गतिलाई नहुन् भन्ने श्राप पर्यो बाहुनी गतिलाई हुँदैन भनेर सुन्नु पर्यो। अरू जात गतिल छु भनेर फुर्किएका होइन फेरि यसै कारणले बाहुनी गतिलाई नहुनु भनेर सुन्नु बाहुनी हो भने आखिरमा ब्राह्मणी गतिलाई नहुन् भन्ने श्राप पर्यो। भृगु नाम गरिएको ऋषिले दारी जुङ्गा उखाल्ने प्रभुले प्रतिज्ञा गर्नुभयो भगले हाँसे तिनका आँखा फोकाल्ने पुसाले हाँसे तिनका दाँत फोकाल्ने यस्तो प्रभुले निधो गर्नुभयो र आज भगवान प्रभु साम्ब सदाशिवजी नभएको ठूलो महायज्ञ गर्छु भनेर दक्ष प्रजापतिले हरिद्वारको कनखल भन्ने एउटा पवित्र पावन क्षेत्रमा अश्वमेध नामको महान यज्ञको आयोजना गरे जसमा शिवजीको भाग बाहेक अरू सम्पूर्णै देवताको भाग राखेर सम्मान गरियो। जलारी नराखेको त्रिखुट्टी नराखेको साम्ब सदा शिवजीको अपमान हुन्छ महाराज। जहाँ जलधारा हुँदैन त्यहाँ शिवजीको अपमान भयो जहाँ बिलपत्र चढाइँदैन त्यहाँ शिवजीको अपमान भयो जहाँ नरिवलको जटा रहँदैन त्यहाँ शिवजीको अपमान भयो। त्यसै कारणले यी तिनटै कुरा नराखेर शिवजीको अपमान गरेको थाहा पाएर जब भगवान साम्ब सदा शिवजीलाई किन नबोलाइएको रहेछ भनेर अहिले नारद ऋषिले सारा पहिचान गर्दाखेरि भगवान शंकर बोले बाबा हजुरको ससुरालीमा यज्ञ हुने सबै देवतालाई बोलाउने तर हजुरको सम्मान किन नहुने भाग किन नभएको भन्दाखेरिमा हे नारद ऋषि किन बोलाउँथ्यो त्यो नबोलास् न मसँग परेको चटारो पहिल्यै परेको नि त्यसै कारणले मलाई नबोलाएको होला भनेर आज्ञा गरिबस्यो। त्यसो होइन भगवान, सारा सम्पूर्ण गर्न भन्दा सती देवी भन्नुहुन्छ, मेरो स्वामी आज्ञा पाऊ त माम देव, म आज्ञा पाऊ पाए जाने थिएँ भन्न थाल्नु। ए नजाऊ, मानहानि गरे ठाउँमा सबै कुरा सहन सकिन्छ, मानहानि सहन सकिँदैन, प्यारी नजाऊ भन्नुभएको थियो भगवान श्याम सदाशिवजीले। म आज्ञा पाए जाने थिएँ प्रभु, खान जाने होइन, लाउन जाने होइन, कोप्र विवचनका बाण हानेर तुरन्तै आउने त्यो बाबु भन्नेलाई भन्न थाल्नुभयो। र यो श्रीमती माइत जाने बेलामा लोजात भन्ने भए जाँदैनन्, अब म के भन्ने त नि, भनेपछि हप्ता है पर्सि आउँछु भनेपछि जसका नि बाटो लागिहाल्छ कहीँ। सती सवारी हुनुभयो, एकै मण्डपमा जानु, एकै मण्डपको दर्शन गर्नु, पिताजीका प्रतिमा शिवजीको भाग र आसनको प्रतिबन्धता किन नभएको भनेर भन्दाखेरि, म ए छोरी तिमी आएछौ जाति भयो, मसानवासी प्रेत पनि आएको छ कि भन्ने डर लागेको, तिमी एक्लै आइछौ, त्यसको घरमा नजाऊ, म तिमीलाई पाल्छु, यहीँ पाल मलाई बस, तर तिम्रो पति त महान मूर्ख स्वाट भन्न थाल्यो। यस्तो पिताजीका वचन सुनेर पिताश्री देवादिदेव महादेवको किन अपमान भन्दाखेरि, हेर पिता लक्ष्मी नारायण नै सर्वोपरि हुन्, तिम्रो पति केही होइन, त्यो त मसानवासी प्रेत आत्मा भयो भन्न थाल्यो भगवान जगतका मालिक श्री महादेवलाई। अनि साम्ब सदाशिवजीकी पत्नी सती देवीले सोही कुराको वृत्तान्त गरेर आफ्नो पतिसँग कसरी कहनु, त्यस्ताका छोरी भन्ने आज्ञा होला, अब बरु मरिदिन्छु भनेर दक्षिणपट्टिको अग्निलाई बोलाएर आफ्नो प्राणवायु सुभा गर्नुभयो। शिवजीको डरले जलाउन सकेन। तर सती देवीको मृत्युको समाचार सुनिबक्सेको भगवान साम्ब सदाशिवजीले आफ्नो जटा पछारेर त्यसै ठाउँबाट वीरभद्र भन्ने महाएकादश रुद्र तयारी गर्नुभएको छ, महाकाली यहाँ तयारी भएको प्रमाण छैन भागवतमा। अनि साम्ब सदाशिवजीको आज्ञाले वीरभद्र आदि गणहरू सवारी हुनु, एक मण्डप ध्वस्त बनाउनु, प्रोक्षणी पात्र टिपेर फाल्नु, सुरा भाँचिदिनु, ब्राह्मणका टुपी उखेल्नु, ब्राह्मण भिर्गुका दारी उखेल्नु, भगवान ब्रह्मादि गरेका सारा देवताहरू भागाभाग भएर भाग्नु, नवदक्ष प्रजापतिको शिरक काट्नु, एक एक कण्ड कुण्डमा लगेर डडेलो लगाइदिनु, भागाको दाँत भाँचिदिनु, पुसाको दाँत, भागको आँखा पुकाल्नु। अहिले भृगु ऋषिको दारी जब खोम सारा सम्पूर्ण गरौँ, छोडिदिनु महाराज उखेलिदिनु, सारा सम्पूर्ण प्रकारको ब्राह्मणहरू भागाभाग भएर साम्ब सदाशिवजीको प्रार्थना गर्न लागे। लौ त मेरो महाराज परीक्षित, सती देवीको र शिवजीको जब यस किसिमबाट सम्मानमा दक्ष प्रजापतिको यज्ञशालामा सतीको ज्यान जानुको मूल कारण के हो भन्ने सम्बन्धमा यसमा केही रहस्यहरू छन्, त्यो रहस्य उद्घाटन गर्छु, सुन्नुहोस्। एक नम्बरमा के भयो भने, त्यस्तो अपराधी बाबुसँग के सम्बन्ध राख्ने, मर्नु नै बेस, त्यो निश्चय गर्नुभयो। अर्को विषयमा ती 7,50,00,000 पीठ उत्पादन गर्नुपर्ने, अर्कोमा 7,50,00,000 शिवलिङ्ग तयारी गर्नुपर्ने, अर्को विषयमा थियो दण्डकारण्यमा शिव र सती सवारी भएको, उताबाट राम र लक्ष्मण हृदय आउनुभएको, किन रुवा त प्रभु तिनीहरू भन्नुभयो सती देवीले, यिनको पत्नी अर्काले लगिदियो रावणले, त्यसो भएर राम रोएका हुन्, राम त मेरा गुरु हुन्, उनको गुरु म हुँ भन्नुभयो, हजुरको गुरु पनि त्यसरी रुनुपर्ने आफ्नो पत्नी अन्तसँग गई भन्दैमा, कस्तो देवता हो त नि भन्नुभएको थियो सतीले, यो कारणले रहेको हो, धन्दा नमान भन्नुभयो। तर शिवजीले थाहा नपाउने तरिकाले सतीदेवीले गएर सीताको रूप लिएर रामको अगाडि उभिनुभएछ, हा प्राणप्रिय सीता भन्नुभएको थियो रामले, म यहीँ छु प्रभु भन्दै जानुभयो। ए जगत जननी माताश्री, तपाईँ त मेरो आमा पो हुनुहुन्छ, आमाले पनि छोरालाई झुक्याउनुहुन्छ, आमा हजुर मेरो माताश्री शिव केही सती हुनुहुन्छ नि हजुर त, भनेर रामले विन्ती गर्दा अनि छक पर्नुभयो सतीदेवी, र फरक्क फर्केर चिन्दा रहेछन् जान्दा रहेछन् यी शाश्वत व्यक्ति नै रहेछन् भन्ने बुझेर फर्कनु भएको थियो। तर त्यही मौकामा भगवान श्री साम्ब सदाशिवजी जगतको मालिक आफ्नी पत्नीलाई नमस्कार गुरु माता भनिदिनु भयो, आफ्नी पत्नीलाई प्रभु मलाई किन हजुरले यसरी नमस्कार गर्नुभयो भन्दा, आजबाट तिमी ता बनेकी छौ, त्यसै कारणबाट तिमीसँग मेरो कुनै भावना छैन, किनकि मलाई छोडेर मलाई वृद्ध देखेर रामलाई केटो देखेर त त्याग आएकी, उनले नबुझेर फर्केर आएकी, तँलाई फर्काउटी कहीँ नभएकी, अब फेरि तँलाई म बुझौँ, चल जा आजबाट तिम्रो मेरो खानु बस्नु सुत्नु बस्नु रहनु हुन सक्दैन, चल भनेको हुनाले भगवान म कहाँ झम्मनेर रोइराखेको थिएँ। तर पतिदेवलाई विरोधाभास गर्ने पिताजीको न्यूमा आफ्नो प्राणाहुति दिनुभयो, र केही न्यूले साम्ब सदाशिवजीको पत्नी सतीको प्राणान्त हुन गएको राजा परीक्षित भनेर महाराज परीक्षितलाई अहिले साम्ब सदाशिवजीको बडो गम्भीर वाणीमा सबले विन्ती गरे, भगवान क्रोध शान्त गरी बक्सनु पर्यो मेरो दयाको सागर, जसरी हुनुहुन्छ यो यज्ञ पूर्ण गराइदिनु पर्यो, मेरो पतिको जिवाइदिनु पर्यो भनेर सतीदेवी कि आमा रुन लाग्नुभयो। तेरो पति त मर्यो, मेरो पति पनि त मरे, लाउन बचाइदेऊ भन्न लाग्नुभयो भगवान शिवजी। म त सक्दिनँ भगवान भनेर विन्ती गर्नुहुन्छ सती कि माता। दक्षिण प्रजापति कि पत्नीले दुरु दुरु हुँदै भगवान शिवजीका चरणमा विन्ती गर्नुभयो, भगवान हे शशिशेखर हे चन्द्रमौली हे आशुतोष, चाँडै रिसाउने चाँडै खुसी हुने, सबको दयाको सागर सबलाई प्रेम गर्ने मेरो परमात्मा क्षमा राखी बक्सु, माथि रक्षा गर्नुहोस् मेरो भगवान, हजुरलाई मेरो कोटि प्रणाम छ भनेर बारम्बार विन्ती गर्नुहुन्छ सासूले। सबै देवताहरूबाट खुसी राजीका साथमा भगवानको भजन गरे, कीर्तन गरे, प्रार्थना गरे, लौ त मेरो नारायण हरे भन्ने विन्ती गर्नुहुन्छ।
1: के तपाईँलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धुम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धुम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धुम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

सं गच्छनम संबदद्धम संभो मनांसि जानताम दिवा भागम जथा पूर्वे समजानानमुपासति। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। प्रमादणीय आदरणीय सज्जन वृन्द, सदा दिने आज पनि बुधवारको यो बिहानीमा आध्यात्मिक जागरण यस टिकापुर सामुदायिक एफएम 101 मेगाहर्जबाट सञ्चालित आध्यात्मिक जागरण कार्यक्रममा म प्रस्तोता कान्ति प्रसाद घेवाली यहाँहरू समक्ष पुनः आज उपस्थित भइसकेको छु र यो प्रातकालीन समयमा यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार एवं धन्यवाद। आदरणीय सज्जनवृन्द, श्रोतागण, आज हामी आत्मजागरणको विषयमा चर्चा गर्नेछौं र आत्मजागरण कसरी हुन्छ र कसरी गर्ने। सर्वप्रथम त आत्मा भनेको के हो यसलाई जान्नु अति आवश्यक छ। आत्माको विषयमा हामीलाई ज्ञान भयो भने अनि जागरण चाहिँ हुन सक्दछ। आदरणीय श्रोतागण र यहाँहरूलाई यो हाम्रो चर्चाको क्रममा एउटा जिज्ञासा प्रकट गरिहालौं। जस्तो कि एकपटक हामी हाम्रो जीवनको पछाडि बितेको समयतिर हामी फर्कियौं र हामीबाट कुनै कमी कमजोरी अथवा त्रुटि भएका थिए कि बाल्यकालमा अथवा कुनै अवस्थामा जानेर अथवा नजानेर हामी विचार गरौं। त्यतिखेर हामीबाट कुनै कमी कमजोरी हुँदा अभिभावकहरूले हामीलाई यो कसबाट यो कुरा भयो भनेर यदि सोधिएको अवस्थामा त्यतिखेर हामीले चाहिँ आफूले त्यो आफूबाट कमी कमजोरी हुँदाहुँदै पनि हामीले चाहिँ यस्तो त भनेका थिएनौ, मैले गरेकै होइन, मबाट होइन भनेर हामीले चाहिँ अभिभावकको अगाडि हामीले झूट बोलेका थियौं। किनभने हामीले आफू बस्नको निमित्त आफू डर आफू त्यहाँबाट आफूमाथि कुनै प्रकारको चाहिँ अप्ठ्यारो नपरोस् भन्नको निमित्त आफूले गलत आफूबाट कमी कमजोरी हुँदाहुँदै पनि मैले गरेको होइन भनेर हामीले भनेका थियौं। एकछिन सम्झिनुहोस् र हो, तर भित्रबाट भने गरेकै हो, मैले नै गरेको भनेर स्वीकार गर्ने जुन तत्व हो त्यही नै आत्मा हो। आदरणीय श्रोतागण, त्यसकारणले जो बाहिरी गलत गरेर पनि मैले गरेको होइन भन्ने चाहिँ त्यो त्यसलाई भनिन्छ मन। त्यसकारणले जीव र आत्मा, त्यसकारणले यो आत्मालाई हामीले बोध गर्यौं भने मात्र आत्माको जागरण हुन सक्दछ। आत्माले कहिल्यै पनि मिथ्या बोल्दैन आदरणीय श्रोतागण, र मन परिवर्तन हुन्छ, अवस्था अनुसार मन के हुन्छ परिवर्तन भइदिन्छ र मन कहिले खुशी हुने कहिले दुखी भइदिने गर्दछ। त्यसैले मनकै कारणले आज जीवनहरू दुखी बन्दछन्। त आउनुहोस् हामी आज आत्मजागरणको विषयमा चर्चा गर्दै गर्दा आत्मालाई हामीले बुझ्ने गरेका हामी कहिल्यै पनि हामीले आफूलाई आफूभित्रको आत्मा के हो भनेर हामीले कहिले बुझेनौ। आदरणीय श्रोतागण, हामीले बरु संसारलाई चिन्न खोज्यौं, संसारलाई जान्ने प्रयत्न गर्न खोज्यौं, अरूलाई जान्न खोज्यौं, अरूको व्यवहारको मूल्याङ्कन बरु गर्नतिर हामी गयौं अनि हामी धन कमाउन पद प्रतिष्ठा र अनि सुख प्राप्त गर्न हामी सदा सर्वदा हामी लागिरह्यौं। तर एउटा प्रश्न हामीले आफैलाई कहिल्यै पनि हामीले सोधेनौं र यहाँहरू त्यो के त भन्दा म को हुँ र म मेरो कर्तव्य के हो भन्ने कुरा हामीले कहिल्यै पनि आफूसँग प्रश्न गरेनौं। आदरणीय सज्जनमन, हामीले केवल जान्यौं त म यो शरीर मात्र हुँ
म मेरो नाम मात्र हुँ, अर्थात म मेरो सम्पत्ति पद र परिचय मात्र हुँ। यही मात्र कुराहरू हाम्रो मन मस्तिष्कमा, सपनामा होस् या विपनामा, हरेक अवस्थामा हाम्रो मनमा केवल वस्तुगत कुराहरूमा मात्र हाम्रो ध्यान गयो। मेरो शरीरभन्दा पनि गहिरो कुनै चेतन अस्तित्व मभित्र छ भन्ने कुरा हामीले कहिल्यै पनि हामीले सम्झेनौं, कहिल्यै पनि हामीले हेक्का राख्न सकेनौं। हामीले यही बडो आज मानिसको सर्वप्रथम जीवन दुखी हुनुको अर्थ सबैभन्दा पहिलो कारण नै यो। आदरणीय श्रोतागण, यहाँ यस प्रश्नबाट यदि आज हामीले हरेक व्यक्तिले, हरेक मानिसले यो प्रश्नबाट यदि आफूसँग गरियो यदि यो प्रश्न भने आत्मजागरणको यात्रा अनि शुरू हुन्छ। आदरणीय श्रोतागण, त आत्मजागरण भनेको के त? अब हामीले यो पनि त बुझ्नु पर्यो, आत्मजागरण गर्नुपर्छ भनेर मात्र त भएन। आत्मजागरण भनेको आफूभित्र रहेको चेतनालाई बोध गर्नु, अर्थात शक्ति, सत्य र वास्तविक स्वरूपलाई बुझ्ने प्रक्रिया के हो? आत्मजागरण हो। हामीले कहिले बुझ्ने प्रयास गर्यौं? आफूलाई सोध्नुहोस् त, हामी आफै आफैलाई सोधौं त, हरेक व्यक्तिले छातीमा हात राखेर सोधौं, आफैले प्रश्न गरौं। हामीले कहिले चाहिँ आफूभित्र रहेको यो आत्मतत्वलाई हामीले कहिल्यै पनि बोध गर्न गरेनौ? हामी बाहिरी संसारलाई उज्यालो बनाउने प्रयत्न त खुब गर्यौं, बाहिरी संसारलाई सजाउने यत्न खुब गरिरह्यौं र गरिरहेकै छौं। मेरो घर कसरी सुन्दर हुन्छ र मेरो अनि आफ्नो शरीर, मेरो अनुहार, मेरो वस्त्र अनि म कसरी सुन्दर हुन्छु भन्ने कुरा बाहिरी बहिर्मुखी भएर हामीले सदा सर्वदा सोचिरह्यौं र सोचिरहेका छौं र तर आफू भित्र फर्किएर कहिल्यै पनि हेरेनौ। आदरणीय सज्जन मन, साँच्चै भन्ने हो भने यदि हामीले प्रकाश चाहने हो भने, बाहिरी यदि सुन्दर संसार यदि हामीले चाहने हो भने, हाम्रो आत्मरूपी दीप प्रज्वलित गराउनु अति आवश्यक छ। जब जस्तो प्रकारले एउटा पान अथवा टुक्कीभित्र तेल राखिएको छैन भने त्यो टुक्की प्रज्वलित अथवा बत्ती बल्न सक्दैन। जब बत्ती बल्दैन अनि बाहिरी प्रकाश हुन सक्दैन, बत्ती बल्नको लागि, बाहिरी उज्यालो प्रकाश छर्नको लागि टुक्कीभित्र के हुनु पर्यो? तेल हुनु पर्यो। आदरणीय सज्जन मन, त्यस कारणले यदि बाहिरी संसारलाई सुन्दर देख्न चाहने हो भने, यदि घर परिवार, यदि सम्पूर्ण वसुधैव कुटुम्बकम, संसार सबै मेरो घर हो, संसार सबै मेरो परिवार हो भनेर संसार सबै सुखी हुनुपर्छ यदि भन्ने हो भने, सबैभन्दा आफूभित्र आत्मरूपी दीपलाई प्रज्वलित गर्नु अति आवश्यक छ। आदरणीय सज्जन मन, अत हामीले अब आत्मजागरण भनेको बाहिरीबाट भित्रतर्फ अब फर्किनुपर्छ। बाहिरी हामीले हो, बाहिरी सर्वव्यापक परमात्मा, सर्वसत्ता, निर्गुण निराकार, यत्र तत्र सर्वत्र कण कणमा छ, हामीले पढेका छौं। हामी अध्यात्म ग्रन्थहरू, वेद उपनिषदहरू, दर्शनहरू हामी पढ्दछौं, हामी व्याख्या पनि गर्दछौं, तर यो बाहिरी चर्म चक्षुले यो महाकाशलाई मनन गर्न सक्दैन। जबसम्म भित्रको आत्मरूपी चेतना जबसम्म प्रज्वलित हुँदैन, तब यो महाकाशलाई पनि उसले के गर्न सक्दैन? मनन गर्न सक्दैन अथवा बोध गर्न सक्दैन। आदरणीय सज्जन मन, त्यस कारणले सबैभन्दा पहिले जस्तो प्रकारले एक नभएर दुईको अंक आउँदैन भने जस्तै, आफूभित्र प्रज्वलित नभएको चेतना जागृत, आत्मजागृत यदि जबसम्म हुँदैन, तबसम्म बाहिरी संसार अथवा यो बाहिरी सर्वव्यापक परमात्मा सत्ता, निर्गुण निराकारको यो सत्तालाई पनि हामी बोध गर्न सक्दैनौ। आदरणीय सज्जन मन, त
ताउनोस् अब आज हामी आत्मजागरणकै विषयमा हामी चर्चा गरिरहेका छौं र आज मानिसले हामी विचार गरौं आज हामी अरूलाई परिवर्तन गर्न हामी धेरै प्रयास गरिरहेका छौं अरूलाई नै सुधार्नुपर्छ अरू नै राम्रो हुनुपर्छ अरू नै असल बन्नुपर्छ भन्ने प्रयासमा हामी लागिरहेका छौं तर अरूलाई परिवर्तन गर्नुभन्दा सबैभन्दा पहिले आफू परिवर्तन हुनु अति आवश्यक छ र परिवर्तन गर्न र हेर्न अनि आफूलाई हेर्नु अति आवश्यक छ आफू भएपछि मात्र अर्को चाहिँ बल्ल अर्काको चाहिँ के हुन सक्छ बोध गर्न सकिन्छ आदरणीय सज्जनमन उसले हामी आज केवल के भन्दछौ परिवर्तन अरूलाई अरूको निमित्त नै हामी सोच्ने क्रममा उसले दुःख दियो हामी अरूलाई आरोपित गर्दछौ अनि उसलाई उसले मलाई सम्मान गरेन मान सम्मान अनि सुख दुःख अनि खराब यो समाज ठिक भएन भनेर हामी समाजलाई दोष लगाउँछौ अनि यो समय नै ठिक भएन समय खराब छ भनेर हामी समयलाई हामी दोष दिन्छौ अर्कोले सम्मान दिएन मलाई भनेर हामी दोष दिन्छौ ए आदरणीय सज्जनमन के यदि साँच्चै भन्यो भने अरूलाई एउटा औँलाले देखाउन थाल्यो भने आफूलाई मुनतिरबाट तीनवटा औँलाले आफूलाई देखाएको छ भन्ने कुराको पनि हामीले ख्याल गर्नु अति आवश्यक छ र मभित्र यदि अरूलाई हेर्नु छ भने अघि प्रसंग आयो यहाँहरूले बुझिसक्नु भएको छ आदरणीय सज्जनमन यो भावलाई र अरूलाई राम्रो नराम्रो खराब समय समाज भनियो भने समय समाज सब एउटै छ जस्तो होस् परिस्थिति एउटै रहोस् मनस्थिति हाम्रो मनस्थितिको अवस्था नै हामी गडबड भएपछि नै अनि समाज नराम्रो लाग्दछ अनि अर्कोले सम्मान नगरेको जस्तो लाग्दछ अनि अर्कोले यो समाज नै ठिक भएन भन्ने जस्तो लाग्दछ त्यो चाहिँ कारण ऐनामा जब आफ्नो अनुहार यदि सफा छैन भने ऐनामा फोहोर नै देखिने हो आदरणीय सज्जनमन त्यसकारणले सबैभन्दा ऐनालाई सफा गर्नुभन्दा पनि पहिला आफ्नो अनुहारलाई सफा गर्नु अति आवश्यक हुन्छ भन्नुको अर्थ के हो भने अरूलाई देखाउनुभन्दा पहिला आफू असल बन्नु आफूलाई सुधार्नु अति आवश्यक छ अनि अर्को कुरो यस परिस्थितिमा हामीले चाहिँ अब यो परिस्थितिमा के गर्ने त हाम्रो भूमिका के रहनु पर्यो त यस्तो अवस्थामा अरूलाई मात्र दोषारोपण गरेर हाम्रो जीवन बिताउने कि अर्थात हाम्रो भूमिका के हुने त यही प्रश्न पुनः मानिसलाई बाह्य दोषारोपणबाट आत्मचिन्तनतर्फ लैजान सक्छ अब हामीले अरूलाई दोषारोपण गर्नुभन्दा पनि अरूलाई ठिक छैन भन्नुभन्दा पनि हामीले चाहिँ अब हाम्रो भूमिका के रहने त त्यसलाई राम्रो बनाउनको लागि हाम्रो भूमिका के रहने आदरणीय सज्जनमन अब यस प्रसंगमा हामी जाउँ अरूले प्रशंसा गरे खुशी हुने अनि अरूले आफ्नो आलोचना गरे दुखी हुने हामी आफूभित्रको सम्भावनालाई कहिल्यै पनि हामीले जान्न सकेनौ कहिल्यै पनि हामीले अड्कल गर्न सकेनौ कहिले हामीले चिन्तन गर्न सकेनौ अनि हाम्रो दर्शनहरूले त वेदले त सर्वश्रेष्ठ मानव भनेर भनिदियो हामी त्यही त्यसैमा हामी सर्वश्रेष्ठ नै भनेर हामी आफूलाई फुलाएर बसिरह्यौं तर हामीले कहिल्यै चिन्तन गरेनौ हामीले कहिल्यै हामीले आफ्नो आलोचना गरे दुखी अनि चाहिँ प्रशंसा गरे सुखी हुने कुराहरूमा मात्र अल्झिरह्यौं अनि आज मानिस किन दुखी भइरहेको छ यही कारणले हामी हाम्रो जीवन किन श्रेष्ठ हुँदाहुँदै पनि मानव जीवन श्रेष्ठ हुँदाहुँदै पनि किन दुखी भयो त भन्दाखेरि अरूलाई दोषारोपण गर्ने संकुचित विचारमा बाँचिदिनु आत्मजागरण आफूभित्र आफूलाई चिन्तन नगरेनौ तर चिन्ता भने गर्यौं चिन्ता मात्र गर्यौं तर चिन्तन कहिल्यै गरेनौ आदरणीय सज्जनमन चिताले त के गर्दछ चिन्ताले चिताको आगो भन्दा पनि चिन्ता त झन भयंकर डरलाग्दो पो हुन्छ त
जब यदि चिन्ता चिताको आगोले त चितामा गइसकेपछि मात्र